शुक्रबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले बीपी स्मृति दिवसमा प्रज्ञा प्रतिष्ठानका कार्यक्रम गर्ने निर्णय गरिएको छ र नेता डाक्टर प्रकाश शरण महतले कार्यक्रम गर्ने निर्णय भएको र त्यही कार्यक्रमबाट राष्ट्रिय भेला आह्वान हुने समेत जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारको मन्त्रीमण्डल व्यवस्थापन अत्यन्त सकसपूर्ण देखिएको छ। साउन 1 गतेबाट 14 गते मन्त्रालय 14 मन्त्रालयले 8 मन्त्रालयमा कायम गर्ने कार्यान्वयनको समय अवधि नजिकिए पनि सरकारले मन्त्रीमण्डल व्यवस्थापनमा ठोस निचोड भने निकाल्न सकेको छैन। बिहिबार बसेको क्याबिनेटमा पनि उक्त विषयले प्रवेश पाएको छैन। सरकारले गरिएको निर्णय अनुसार आगामी साउनबाट प्रदेशमा 8 मन्त्रालय मात्र कायम गर्नुपर्ने अवस्था छ। उक्त चुनौतीपूर्ण प्रदेश सरकारले मन्त्रीमण्डल व्यवस्थापनमा सकस देखिएको छ। प्रदेशमा कायम रहेका 14 मन्त्रीमध्ये 6 मन्त्री मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ, तर कुनै पनि मन्त्रीहरू उक्त विषयमा तयार देखिएको छैन, जसले सरकारलाई मन्त्रीमण्डल व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। प्रदेश सरकारको हाल नेकपा एमालेका 6 कांग्रेसका 8 रहेका छन्, जसमा गठबन्धनका भागवण्ड अनुसार मन्त्रीहरू फिर्ता बोलाउने र हटाउने निर्णय हुनुपर्छ। साउन 1 गतेसम्म 8 मन्त्रालय कायम हुने गरी सरकार अघि बढ़िरहँदा मन्त्रीमण्डल व्यवस्थापन भने सहजै हुने अवस्था देखिँदैन। विशेष गरी कांग्रेसले 3 र एमाले 3 मन्त्री फिर्ता गराउनै पर्ने अवस्था छ। कांग्रेसबाट युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सहकारी तथा गरीबी निवारण मन्त्री बीनु रायमाझी र आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई फिर्ता हुने गरी तयार रहन मुख्यमन्त्री इन्द्रबहादुर बानियाले निर्देशन समेत गरिसकेको छ। एक मन्त्रीको अनुसार मन्त्रीमण्डलमा कांग्रेसका नयाँ जाने वा हालै क्याबिनेटबाट मन्त्री बन्ने जाने भन्ने विषय मुख्यमन्त्रीले निर्णय लिनेछ र उक्त विषयमा मुख्यमन्त्रीले पार्टी शीर्ष नेताहरूसँग छलफल र परामर्श गर्नेछ। शक्ति सन्तुलनको हिसाबले उक्त विषय टुंग्याएर अगाडि बढ़ने गरी तत्काल 3 मन्त्री फिर्ताको तयारी गरिएको छ। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले निर्देशन गरिसकेको र मन्त्रीहरूले बजेट अगाडि नै तयारी गरिसकेको पनि बताएका छन्। सिरहामा एकै परिवारका 3 बाल बालिकाले पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार नगरपालिका साथ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 छोरा सैफुक शेख र 10 र 12 वर्षीय 2 छोरीहरू रहेका छन्। रुबिना खातुन र सवनम खातुन रहेको वडा अध्यक्ष हरिशरण ठाकुरले जानकारी दिनुभएको छ। वर्षाका कारण पशु बजारमा क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएका पोखरी बनेको थियो। सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेका हुन्। घटनाको विषयमा जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा खटेको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी गराएको छ। गणेश नेपालीको परिवार र सरकार बीच 9 बजे सहमति भएको छ। वीर अस्पतालको बर्ना युनिटमा उपचारको क्रममा मृत्यु भएका मुगुका 25 वर्षीय गणेश नेपालीको घर परिवारलाई घटनालाई लिएर नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित पक्ष बीच 9 बजे सहमति भएको हो। गणेशको परिवारजनलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने र घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको छ। सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्व सन्धिमा संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएपछि मितिले 7 दिनभित्र प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ र मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून अनुसार विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिशको आधारमा सरकारले आवश्यक निर्णय अगाडि बढ़ाउने समेत जनाएको छ। साथै घटनाको दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीको कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कार्यवाही गरिने समेत सहमति भएको छ। पीड़ित परिवारले राहत स्वरूप मृतकी श्रीमतीलाई योग्यता र क्षमताको आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने र आगामी कार्यपालिकाको बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमति समेत भएको छ।
क्यानाडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभनमा देखाएर 26 जना युवा युवतीबाट करिब 2,50,00,000 रूपियाँ ठगी गरिएको आरोपमा पूर्व माओवादी लड़ाकू कमाण्डर लहानु चौधरी पक्राउ परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 15 चन्द्रगिरी 5 पक्राउ गरिएको छ। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार अवस्थामा रहेका थिए। प्रहरीको अनुसार चौधरीले क्यानाडामा राम्रो रोजगारीको आवश्यक आश्वासन दिँदै पीड़ितहरूबाट प्रति व्यक्ति 4,17,000 रूपियाँसम्म रकम उठाएका थिए। रकम बुझाए पनि विदेश जान भने नपाएपछि पीड़ितहरूले पैसा फिर्ता माग गरेका थिए। पीड़ितहरूको दिएको चेक समेत बााउन्स भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए र विभागको अनुरोधमा प्रहरीले चौधरीको खोजी तीव्र बनाएको थियो। प्रहरीले पक्राउ परेका चौधरीलाई आवश्यक कानूनी कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाउने तयारी गरेको छ। प्रारम्भिक बयानमा चौधरीले आफू सञ्चालनमा रहेको म्यान पावर कम्पनी बन्द भएका कारण रकम फिर्ता गर्न नसकेको र ठगी गर्ने निर्णय नभएको दावी गरेका छन्। तर प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ। यस घटनाले वैदेशिक रोजगारीको नाममा हुने ठगीप्रति सचेत रहन र आधिकारिक प्रक्रिया मार्फत मात्रै विदेश जान सम्बन्धित निकायमा पुनः आग्रह समेत गरिएको छ। साझा खबरमा अब विदेशको खबर। कुवेत स्थित नेपाली राजदूतावासले कुवेत र इराकमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुरक्षित र सतर्कताका लागि आग्रह गरिएको छ। राजदूतावासले कुवेत र इराकका आधिकारिक निकायबाट जारी हुने सूचना निर्देशन र समाचार मात्र विश्वास गरी त्यसको पालन गर्न अफवाहको पछाडि नलाग्न पनि आग्रह गर्नुभएको छ। साथै अफवाहको सामग्री सामाजिक सञ्जालमा साझा नगर्न अनुरोध गरिएको छ र यसै गरी सम्बन्धित सरकारले प्रतिबन्ध लगाएको कुनै पनि गतिविधिमा संलग्न नहुन र अरूलाई पनि कार्य नगर्न प्रेरित गरिएको राजदूतावासले जनाएको छ। राजदूतावासले कुवेत सरकारले जारी गरेको सुरक्षा निर्देशन अनुसार आकाशमा देखिने हवाई आक्रमण र प्रतिरक्षा सम्बन्धी गतिविधि र घटनास्थलका तस्विर वा भिडियोहरू नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरिएको छ। साथै कुनै पनि अपरिचित र शंकास्पद वस्तुको नजिक नजान, साइरन बजेको अवस्थामा बाहिर भए नजिकको सुरक्षित भवनभित्र प्रवेश गर्न र भवनभित्र भए सुरक्षित स्थानमै बस्न, सिसाको झ्याल वा बर्दली नजिकै नबस्न आग्रह गरिएको छ। कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा र अन्य आवश्यक सहयोग परेमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। साझा खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 रौनक चुलिँदै गर्दा सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनल पुग्ने 4 टोली सबै पूर्व विजेता हुन्। अन्तिम चरणमा पुग्नेमा साबिक विजेता अर्जेन्टिनासँगै साबिक उपविजेता फ्रान्स, इंग्ल्याण्ड र स्पेन रहेका छन्। रोचक विषय ईद 4 टोली फिफा वरियताको शीर्ष 4 छ। वरियतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो रहेको छ भने इंग्ल्याण्ड चौथो रहेको छ। आइतबार बिहान भएको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोलले हराएर अन्तिम चरणमा पुगेको हो र अर्जेन्टिनाले सेमी फाइनल इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। र यसै गरी आइतबार नै अर्को खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 स्तब्ध बनाउँदै सेमी फाइनल स्थान सुरक्षित गरेको थियो र सेमी फाइनलमा फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले हराएको थियो र यसै गरी स्पेनले बेल्जियमलाई 2-1 हराएको थियो। र फ्रान्स र स्पेन बीच बुधबार राति र इंग्ल्याण्ड अर्जेन्टिना बीच बिहिबार राति प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क स्थित न्यू जर्सीका लागि उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। आज आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै साउन 6 गते बीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम गर्ने निश्चित। बागमतीमा सकस कांग्रेस एमाले सत्ता परिवर्तन र कांग्रेस ए सरकारको निरन्तरको पक्षमा। गणेश नेपालीको परिवार र सरकार बीच नौबुधे सहमति। नगर प्रहरीलाई निलम्बन, श्रीमतीलाई रोजगारी दिने।
पूर्व माओवादी लडाकु कमाण्डर चौधरी 2.5 करोड रूपियाँ ठगीको आरोपमा पक्राउ। कुवेत र इराकमा रहेका नेपालीलाई सतर्कता रहन राजदूतावासको आग्रह। र फिफा विश्वकपमा सेमी फाइनलमा पूर्व विजेता बीच भिडन्त हुने। साझा खबर अहिलेलाई यति नै। अर्घ खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 29 गते सोमबार, जुलाई 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्दशी तिथि, भानु जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: गणेश नेपाली र सरकार बीच नौ बुधे सहमति, सरकार सञ्चालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र राष्ट्रपाका सभापति लामिछाने बीच छलफल, कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
0: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा कोलीफर्म भेटियो, लैंगिक अल्पसंख्यक समुदाय पहिचानका लागि संघर्ष गर्दै।
1: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु, युक्रेनका राष्ट्रपतिद्वारा सरकारको व्यापक पुनर्गठनको घोषणा, इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी।
0: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा, अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा, इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वर्गीय गणेश नेपालीको परिवार र सरकारको बीचमा नौ बुधे सहमति हिजो भएको छ। साझा खबरको सबैभन्दा शुरूमा देशका विभिन्न स्थानमा बिहानैदेखि पानी पर्दै गरेको प्रसंग।
1: पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना समेत रहेको जनाएको हो। यसैबीच सप्तरीको राजविराज नगरपालिका 11 झलई गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किएको छ। बाँध भत्किँदा उक्त क्षेत्रमा करिब दुई बिघा भन्दा धेरै खेतीयोग्य जमीन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबाली समेत खेतीयोग्य जमीनमा क्षति पुगेको स्थानीयले बताएका छन्। स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ। साथै तत्काल भत्किएको बाँध मरमत गरी थप क्षति हुनबाट रोक्नुपर्ने समेत उहाँले बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको हो। समयमै सूचना पालना गरेमा बाढ़ी, पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
3: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज हामी अहिले टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ हो।
0: पछिल्लो एक घण्टाको विवरणलाई हेर्दा देशका विभिन्न स्थानमा ठूलो पानी परिरहेको छ। र बाहुनडागी मापन केन्द्रका अनुसार त्यहाँ 17 मिलिमिटर पानी पछिल्लो एक घण्टामा परेको छ भने त्यसै गरी अर्को मछुवा घाट क्षेत्रको मापन केन्द्रमा पनि 7.4 मिलिमिटर पानी परेको छ। अनि अहिलेसम्मको अवस्थामा सबभन्दा धेरै पानी भोर्लिनी मापन केन्द्र आसपासमा परेको छ। त्यहाँ 13.2 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यसै गरी मानेखर्क क्षेत्रमा पनि ठूलो पानी परिराखेको छ भने आज सुदूरपश्चिम र लुम्बिनी बाहेकका अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। लगातारको पानी परेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन्। किमरुङ खोलाको पुल बगाएको छ। पुल बगेपछि खोला पारीको बस्तीसँगको सम्पर्क टुटेको स्थानीय बासिन्दाले जानकारी गराएका छन्। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले बताएको छ। मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाँटी क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: सामानहरू हटाउन लगायौँ, एउटा होटेल बढाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी लगायौँ। र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचैबाट खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ अहिलेको अवस्था। तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको चाहिँ एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु त्यता उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउन लाग्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। हिजो बिहान सभापति लामिछानेको निवास बुढा नीलकण्ठमा दुई नेता बीच करिब 3 छलफल भएको हो। पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्री परिषद हेरफेर संविधान संशोधनको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ़दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्काल मन्त्री परिषद पुनर्गठन हुने भन्ने छैन। बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले 51 मनोनित गर्ने विषयमा पनि छलफल भएको थियो। बालेन्द्र समूहले नामावली नदिए केन्द्रीय समिति विस्तार रोकिएको भन्ने जस्ता बाहिरी हल्लाहरू सत्य नभएको सचिवालयले दावी समेत गरेको छ। बैठकमा लामिछानेले सुकुम्बासीको विषयमा समेत चासो राख्नु भएको थियो। लामिछानेले सुकुम्बासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्थापन गरी सरकार अघि बढ़नुपर्ने समेत सुझाव दिनुभएको छ।
0: यसबीच मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका बीचमा हिजो 9 सहमति भएको छ। सहमतिपछि परिवारको शव बुझ्न सहमति जनाइएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीको छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँको श्रीमतीलाई रोजगारीको उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गर्ने पनि उल्लेख गरिएको छ। सहमतिका अन्य बुदा मार्फत परिवारको पुनस्थापना, आवश्यक सहयोगका विषयमा पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिँदै आएका थिए।
1: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत 6 उपसमिति गठन गरी तीनका संयोजक तोकिएको छ। प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता संवाद समन्वय तथा सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्त, आदिवासी जनजाति संवाद समन्वय तथा सशक्तिकरण उपसमितिमा रेशम गुरूङ, दुर्व्यसनी मुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डाक्टर डीबी सुना र पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईलाई जिम्मेवारी दिइएको छ। सार्थक उत्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्रेलाई नियुक्त गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार 25 र 26 गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान र परिचयका लागि पनि अझै संघर्षरत।
1: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लु कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
2: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र सचेत जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटनढोका ललितपुर।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सिराको गोलबजार नगरपालिका साथमा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार साथ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा हिजो दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरी रूबिना खातुन र सबनम खातुन रहेको सोही ओडाका वडा अध्यक्ष हरिशरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिका पानीमा डुबेको प्रहरीले जनाएको छ।
0: सिरापछि अब डडेलधुरा। डडेलधुरा जिल्ला पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई नै औपचारिक रूपमा घोषणा गरिएको हो।
9: डडेलधुरा जिल्ला पूर्ण पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साउद:
10: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि, पालिकादेखि, जिल्ला, प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मान गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित भुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने गर्ने हुन्छ।
9: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टोन्दल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
11: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेका खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बाल बालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
9: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगन सिंह भण्डारी।
12: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ र जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
9: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले धनरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सागर चन्द्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचार रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको हो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
13: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
2: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँको चन्द्रागिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीको स्रोत दूषित भएकाले झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न पनि अनुरोध गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सीआईएनसँग कुराकानी गर्दै खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो। साझा खबरमा अब विदेशका खबर। भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढ़ी र पहिरोले बंगलादेशमा एक सातामा कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो र डुबानका कारण 10,000 मानिस घरबार विहीन भएका छन्। नदीहरूले भरिएको निम्न क्षेत्र भएको बंगलादेश मनसुनी मौसममा बाढ़ी र पहिरोको उच्च जोखिममा रहने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण पूर्वी जिल्लाहरूमा बाढ़ीले कटान गरेको क्षेत्रमा डुंगामा खाना पिउने पानी र अन्य सामग्री सहित उद्धारको काम जारी राखेका छन्। युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री युलियाको प्रतिस्थापन र केही कानून प्रवर्धन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव अघि सार्नु भएको हो। उहाँले सांसदहरूसँग मिलेर युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्ने समेत बताउनु भएको छ। कानून प्रवर्धन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुने उहाँको भनाइ छ। जेलेन्स्कीले गत वर्ष युलियालाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दावी गर्नुभएको छ। इरान लगभग सबै कुरा मान्न तयार रहेको अवस्थामा एउटा जहाजमाथि ड्रोन आक्रमण भएको उहाँले बताउनुभयो। इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले अन्तिम अवस्थामा आक्रमण हुनु सहमति भंग गर्ने उद्देश्य रहेको समेत बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनको बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार भोलि मध्यराती 1:15 हुनेछ। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 1:15 हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपाधि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी20 वरियतामा शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको छ। र लुम्बिनी प्रदेशमा 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रममा स्वर्ण, रजत र काश्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा 3रो स्थान हासिल गर्न सफल भएको थियो। कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 रूपियाँ र काश्य पदक विजेतालाई 6,000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई खादा अबीर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जानकारी दिएको छ।
2: अझै पनि पहिचानको खोजीमा समलिंगी महिला, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब लुकेको पहिचान तर खुल्दै संघर्षको कथा। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर, परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। साथै सुशीला श्रेष्ठले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गर्नुभएको छ।
1: कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि। कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ, तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्। किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ, किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे, लेस्बेनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ, पछि चाहिँ लेस्बेन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन। अब कतिजना लेस्बेन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ। यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन। सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा। त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको, न त पहिला त म के भन्नु वाला क्वेसन थियो।
15: त्यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
1: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुने कति धेरै अवस्थाहरू छ क्या। किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त। हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि। ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि।
15: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ शून्यमा झर्न नि सक्छ होइन। के गर्नुपर्छ परिवारले चाहिँ?
1: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ। र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन वर्त साइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्ग लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन। उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्सवुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ। एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ। सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ। समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो। सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन। सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ। किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ। जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या। कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर, उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या। हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले। त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ। र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ। स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ। र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ। किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ। र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन।
0: मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
0: गणेश नेपालीका परिवारका सदस्य र सरकारबीच 9 बुधे सहमति, सरकार संचालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र रासोपा सभापति लामिछाने बीच छलफल, कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
2: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो, लैंगिक अल्पसंख्यक पहिचानका लागि संघर्ष गर्दै।
0: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु, युक्रेनका राष्ट्रपतिद्वारा सरकारको पुनर्गठनको घोषणा, इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी
2: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा अर्जेन्टिना फ्रान्स स्पेन र इंल्याण्ड सेमी फाइनलमा इंल्याण्ड आईसीसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शिक्षा मन्त्रीको पछिल्लो अभिव्यक्ति, जसले त्यो मन्त्री पदमा आउनुभन्दा अगाडि केही युट्यूब सञ्चालन गर्ने व्यक्तिहरूसँग उनीहरूको पकेट खर्च जुटोस् भनेर कुराकानी गरिदिएको, अब उनीहरूसँग बोल्दै नबोल्ने भनेर सार्वजनिक स्थानमा बताउँदै आउनु भएको छ। शिक्षा मन्त्री जस्ता देखिने व्यक्ति छन् र अगाडि एकजना पत्रकारले बुम अगाडि तिर्साएका छन् र त्यो बुमलाई एउटा हातले धकेल्दै अर्को हातले टाउको आफ्नो पछाडितिर लगिराखेको जस्तो देखाइएको छ। मन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, म त अब रिसाउँछु, बोल्दै बोल्दिन भ्युज सिकरसँग दिल खोल्दै खोल्दिन।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक वृन्दमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। आज हामी अध्ययन गर्न लागेको खण्डको बारेमा मैले सुन्दै गर्दाखेरि चाहिँ म एकदमै उत्साहित भएको छु। भनिन्छ आजको अध्ययनमा येशु ख्रिस्टको क्रुसको चित्र चाहिँ देख्न पाइन्छ, हो र?
2: अवश्य पनि भाइ। अझ रोचक कुरा के छ भने हामी नयाँ करारमा होइन पुरानो करारमा छौं। तब येशु ख्रिस्ट पृथ्वीमा आउनुभन्दा सयौं वर्ष अघि लेखिएको यो भजनमा उहाँको क्रुसको घटनाको अद्भुत झलकलाई देख्न पाइन्छ।
1: त्यसो भए त येशु जन्मनुभन्दा धेरै अघि नै उहाँको दुःख पीड़ा र क्रुसको बारेमा चाहिँ भविष्यवाणी गरिएको थियो।
2: एकदमै ठिक कुरा भन्नुभयो भाइ तपाईँले। हो, आजको भजनलाई धेरै जसो बाइबल विद्वानहरूले क्रुसको भजन पनि भन्दछन्। यसमा हामी येशुले क्रुसमा भोग्नु भएको शब्दहरूको प्रतिध्वनि सुन्छौं। हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो? यति मात्र होइन, उहाँका वस्त्र बाढ़िएको, उहाँलाई हाँसोको पात्र बनाइएको, उहाँका हात खुट्टा छेडिएको जस्ता विवरणहरू आजको यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौ।
1: दाई, यी कुराहरूले त मलाई अझै गहिरो रूपमा सोच्न बाध्य बनायो। पुरानो करारमा नै येशूको जीवनको यस्तो स्पष्ट चित्र हुनु वास्तवमै आश्चर्यजनक छ।
2: हो नि त भाइ, आज हामी केवल एउटा भजन पढ़िरहेका छैनौ, तर येशु ख्रिष्टले हाम्रो निम्ति भोग्नु भएको पीड़ाको झलकलाई हेर्दैछौ। उहाँले हाम्रो पापको दण्ड आफूमाथि लिनुभयो। उहाँले हामीलाई अनन्त मृत्युबाट बचाउन क्रुसमा आफ्नो जीवनलाई दिनुभएको सत्यतालाई हेर्दैछौ।
1: अनि दाई, कहिलेकाहीँ हामी क्रुसलाई केवल एउटा चिन्ह वा धार्मिक प्रतीकको रूपमा मात्र हेर्छौ, तर आजको अध्ययनले यसको मूल्य र गहिराई बुझ्न मदत गर्नेछ जस्तो मलाई लाग्छ।
2: एकदमै सही कुरा हो भाइ। क्रुस केवल इतिहासको घटना होइन, यो परमेश्वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण हो। आजको अध्ययनले हामीलाई सम्झाउनेछ कि येशूले हामीलाई कति प्रेम गर्नुभयो र किन उहाँको बलिदान हाम्रो जीवनको केन्द्र हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आफ्नो हृदय तयार पार्नुहोस्। आज हामी परमेश्वरको वचनतर्फ येशू ख्रिष्टको क्रुसको अद्भुत चित्रलाई हेर्नेछौ। अब आउनुहोस्, प्रार्थनापूर्वक आजको हाम्रो यो अध्ययनको यात्रामा अगाडि बढौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 22 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको क्रुसीकरण। त्यहाँ धेरै शास्त्रहरूको खण्ड छन् जुनसँग व्यवहार गर्न पर्याप्तको म महसुस गर्दिन, अनि यो एक हो। जब हामी भजन संग्रह 22 अध्यायमा आउँदछौ, मलाई लाग्छ कि हामी पवित्र भूमिमा उभिरहेका छौं र हामीले आफ्ना आत्मिक जुत्ताहरू फुकाल्नुपर्छ। शास्त्रको अरू कुनै अरू खण्डले भन्दा धेरै यसले सही तरिकाले र विवरणसहित ख्रिष्टको क्रुसीकरणको वर्णन गर्दछ। निश्चय नै उत्पत्तिको 22 अध्याय र यसैया 53 अध्यायसित मेल खाँदछ। हामीसँग धेरै मसी बारेको भजनहरू मेसाइनिक साम्सहरू छन् जुन ख्रिष्टको तस्विर हुन्। उदाहरणको निम्ति पहिलो भजन आफ्नो चरित्रमा ख्रिष्टको शब्दचित्र हो, अर्थात उहाँको जीवनको र उहाँको व्यवहारको र अभ्यासको। तर 22 अध्यायमा हामीसँग एक्सरे छ जुन उहाँको विचारहरू र उहाँको आन्तरिक जीवनभित्र पस्दछ र देखाउँछ। यो भजनमा हामीसँग उहाँको मनोवेग आवेगको वेदना छ। सुसमाचारहरूमा उहाँको मृत्युको ऐतिहासिक तथ्यको र उहाँको क्रुसीकरणको साथ दिने घटनाहरूको रेकर्ड गरिएको छ। तर खाली भजन 22 अध्यायमा उहाँका विचारहरू, प्रकट गरिएको छ। यो धेरै धर्म विज्ञानहरूको विश्वास हो कि प्रभु येशु क्रूसमा टाँगिनु भएको बेला सबै भजन यानी 22 अध्यायको उद्धृत गर्नुभएको थियो। अनि म यसमा एउटै मतको हुन्छु, किनभने सुसमाचारमा दिएको प्रभुका अन्तिम भनाइहरू या त यस भजनमा प्रकट भएका छन् या तिनीहरूको निम्ति मनोवैज्ञानिक पृष्ठभूमि यहाँ छ। धेरै चर्चहरूको गुड फ्राइडे सेवाको आयोजना गर्ने चलन प्रथा छ, जुनमा 7 सेवकहरूले क्रूसबाट ख्रिष्टको अन्तिम 7 भनाइहरूबाट सन्देशहरू ल्याउँछन्। मैले 10-12 वर्षको अवधिमा सयौं मानिसहरूले यी 7 प्रभुका भनाइका शब्दहरूसँग व्यवहार गरेको सुनेको छु। यो सधैँ ती हरेक मानिसले यो विषयको विकास गर्ने कुरा सुन्ने काम आत्मिक भोज हो र सधैँ त्यहाँ धेरै नयाँ र फाइदाजनक विचारहरू पेश गरिन्छन्। तर हामी सबै 7 भनाइहरूलाई कथनहरूलाई एउटा सन्देशमा लपेट्ने प्रयत्न गर्नेछौ। क्रूसको फेदमा उभेर र उहाँको कुरालाई सुन्नको सट्टामा हामी उहाँसँगै क्रूसमा झुन्डिन गइरहेका छौं। हामी ख्रीष्टको क्रूसीकरण नयाँ स्थितिबाट क्रूस स्वयंबाट विचार गर्न गइरहेका छौं र हामी उहाँसँगै क्रूसको फेदीमा हेर्न सक्छौं। जब उहाँ त्यहाँ झुण्डिरहनु भएको थियो, उहाँको मनमा, उहाँको हृदयमा के गुजरिरहेको थियो त्यसको देख्नेछौ। जब उहाँ संसारको पापहरूको लागि बलिदान बन्नुभयो, उहाँको हृदयमा के भयो होला त्यसको देख्नेछौ। जब उहाँ स्वर्गीय र पृथ्वी बीचमा झुण्ड्याइएको थियो क्रूसमा, उहाँ स्वर्गीयबाट पृथ्वी बीचको सिँढी बनिनुभयो ताकि मानिसहरूले परमेश्वरका पुग्ने बाटो पाउन सकुन्। हामी त्यस क्रूसमा थियौं जब उहाँलाई हाम्रो निम्ति पाप बनाइनुभयो। दोस्रो कुरन्ती 5:21 पदमा भनिएको छ, हामी उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तोल्याउनु भयो। हामी निश्चय नै त्यस क्रूसमा थियौं जसरी आज हामी ख्रीष्टमा विश्वासद्वारा छौं। पत्रुसले यसलाई यसरी राख्छन्, 1 पत्रुस 2:24 पदमा, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठ माथि बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। पापबाट चंगाई त सबभन्दा पहिले देख्नेछौ यो कथनको, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। 22 अध्याय यो दुखी एक्लो मानिस असहाय जसलाई उहाँबाट त्यागिएको छ उसको यो दयनीय चित्कारसँग आरम्भ हुन्छ। भजन संग्रह 22:1 भनिएको छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा रहनुहुन्छ। हा मित्र, प्रभु परमेश्वरद्वारा त्यागिनु भएको थियो, अहिले यहाँ हामीसँग छ, अनि यो नै एक कुरा हो जुनको आरम्भदेखि नै जोड़ दिन चाहन्छु, अनि त्यो हो उहाँको मानव कष्ट दुख यानी भोग। हामी उहाँलाई त्यहाँ मानिसको रूपमा झुलिरहेको देख्छौ। योहन्ना 1:29 पदले भन्छ, परमेश्वरको थुमा जसले संसारका पापहरूको उठाइ लैजानुहुन्छ। हामीले यसको विषयमा हिब्रूको पुस्तक पल्टाएर धेरै प्रकाशको पाउँछौ। हिब्रू 2:9 पदमा भनिएको छ, येशूलाई स्वर्गीय दूतहरू भन्दा केही कम तुल्याइएको थियो। केही कम? हाँ, कम। एक मानिस बनाइएको थियो। किन? परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर, अनि मृत्युको कष्ट शासनको कारण महिमा र आदरको शिरपेच पहिरहेको हामी देख्छौ, त्यही नै हामी हेरिरहेका छौं। जसले स्वर्गको महिमा छोड्नु भएर मानिस बन्नुभयो, उहाँ परमेश्वरको प्रकट गर्न मानिस बन्नुभयो, त्यो सत्य हो। तर त्योभन्दा धेरै उहाँ पापी मानिसलाई उद्धार गर्न मानिस बन्नुभयो। हिब्रू 2:14 पदमा भनिएको छ, छोरा छोरीहरू रगत र मासुको सहभागी भएको हुनाले उहाँ पनि मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। उहाँले आफ्नो जीवनद्वारा कसैलाई बचाउन उद्धार गर्न सक्नु भएन, यो उहाँको बलिदानिक मृत्युले उद्धार गर्दछ। हेब्रू 2:15-16 पद अनि 18 पदमा भनिएको छ, अब मृत्युको डरले जीवनभरि दासत्वमा फसेकाहरू सबैलाई छुट्याउनलाई पनि हो, किनकि साँचे नै उहाँले स्वर्गीय दूतहरूलाई होइन तर अब्राहमका सन्तानहरूलाई सम्भाल्नुहुन्छ, किनकि आफै परीक्षित भई शासना भोग्नु भएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। हामी मानव चोलामा आउनुभएको ख्रिस्ट क्रुसमा सिद्ध मानिसको रूपमा देख्छौ। उहाँले परमेश्वरमा आश्रित हुन सिक्नुभयो, आफूले गर्नुभएको हरेक काममा उहाँले परमेश्वरमा भरोसा गर्न सिक्नुभयो। उहाँले भन्नुभयो, म सधैँ उहाँलाई प्रसन्न गर्ने कुरा गर्दछु। तर त्यस दयनीय कष्टदायक घड़ीमा उहाँ परमेश्वरबाट त्यागिनु भएको थियो। फर्किने स्थान कहीँ थिएन, सहायताको निम्ति जाने स्थान कहीँ थिएन। उहाँले कुनै मानव न ईश्वरीय सहायता त्यस बेला पाउनुभयो। मानिस ख्रिष्टलाई, मानव ख्रिष्टलाई त्यागिएको थियो। कसैले पनि कहिले पनि त्यस्तो अनुभव पाएको छैन, कसैले पनि। उहाँ एक्लो हुनुहुन्थ्यो, किन परमेश्वरले उहाँलाई त्याग्नुभयो? पद 3 भनिएको छ, 22:3 पदमा, तर तपाईँ जो इसरायलको स्तुतिको सिंहासनमा विराजमान गर्नुहुन्छ, तपाईँ पवित्र हुनुहुन्छ। किन उहाँलाई परमेश्वरबाट त्यागिनुभयो? किनभने क्रुसमा ती आखिरी 3 घण्टाहरूमा त्यो घनघोर अन्धकारमा उहाँलाई पाप बनाइनुभयो, उहाँलाई केही क्षणको निम्ति त्यागिनु भएको थियो। विरोधाभास यो हो, त्यही समयमा परमेश्वर ख्रिष्टमा संसारलाई आफै स्वयंसँग मेलमिलाप बनाइरहनु भएको थियो। प्रभु येशु ख्रिष्ट स्वयंले भन्नुभयो, युहन्ना 16:32 पदमा, हेर बेला आउँछ औ आएकै छ कि तिमीहरू हरेक आफ्ना आफ्नै ठाउँमा तितर बितर हुनेछौ औ मलाई एक्लै छोड्नेछौ, तापनि म एक्लै छैन किनभने पिता मसँग हुनुहुन्छ। पिता उहाँसँग हुनुहुन्थ्यो जब उहाँ गिरफ्तार गरिनुभयो, पिता उहाँसँग हुनुहुन्थ्यो जब उहाँलाई कुटियो पिटियो, पिता उहाँसँग हुनुहुन्थ्यो जब तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। तर आखिरी 3 घण्टाहरूमा उहाँले आफ्नो प्राणलाई पापको निम्ति भेटी बनाउनुभयो र उहाँलाई चोट पार्न परमप्रभुलाई इच्छा भयो, त्यागियो। मित्र, तपाईँलाई थाहा छ कि त्यो के हो अनि परमेश्वरबाट त्यागिनुको अर्थ के हो? सो म पनि बुझ्दिन। आज यो पृथ्वीमा सबभन्दा दुष्ट मानिस पनि परमेश्वरबाट त्यागिँदैनन्। हरेक व्यक्ति उहाँका आउन सक्छन्, जस्तो सुकै पापी व्यक्ति पनि। तर जब ख्रिस्टले मेरो पाप आफैमाथि लिनुहुन्छ, उहाँ परमेश्वरबाट त्यागिनु भएको छ। किन तपाईँले मलाई त्याग्नुभयो? यो अधैर्यताको, धैर्यहीनको चित्कार होइन, यो खिन्नताको चित्कार होइन, यो सन्देहको चित्कार होइन, यो तीव्र कष्ट दुःखको मानव चित्कार हो जुन उहाँको निर्दोष र पवित्र जीवनको तीव्र पीड़ाद्वारा उत्तेजित गरिएका थिए। हा मित्र, उहाँ एक्लो हुनुहुन्थ्यो र आफैमाथि उहाँ संसारको पापसँग एक्लो हुनुहुन्थ्यो। पद 1 अन्तिम खण्डमा भनिएको छ, मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा हुनुहुन्छ? कंकला शब्द, हाँ, उहाँको कष्टमा उहाँ मौन हुनुहुन्थ्यो। यसैया 53:7 भनिएको छ, 53:7 मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझै उसले आफ्नो मुख खोलेन। जब तिनीहरूले उहाँलाई पिटे, उहाँले केही बोल्नु भएन। जब तिनीहरूले उहाँलाई क्रुसमा काँटी टाँगे, उहाँ चिच्याउनु भएन। तर जब परमेश्वरले उहाँलाई त्याग्नुभयो, उहाँ सिंह जस्तै गर्जनुभयो। यो दर्दको, कष्टको गर्जन थियो। अहिले सृष्टिकर्ता कष्ट भोगिरहेको छ। त्यस क्रुसमा उहाँ घायल जनावर शिकार जस्तै कराउनुभयो। उहाँको आवाज मानव चित्कार पनि थिएन, तर जंगली गर्जन सिंह जस्तै चित्कार थियो, कष्टको चित्कार थियो। हाम्रा पापहरू उहाँमाथि दबाव पर्दा यो उहाँको समझदेखि बाहिरको दुःखको विलाप थियो। अनि 6 पदमा भनिएको छ, तर म त किरा मात्र हुँ, मानिस होइन, मानिसहरूमा गिला र जनतामा तुच्छ। उहाँको मतलब के हो जब उसले भन्छ, तर म त किरा मात्रै हुँ? उहाँ सिंह जस्तै गर्जनु भएको छ, अहिले उहाँ भन्नुहुन्छ कि म किरा मात्र हुँ। यो उहाँले यस कारणले भन्नुभयो किनभने उहाँ अति नै नीच स्थानमा पुग्नु भएको छ। यसैया 53 अध्यायको 3 पदमा उहाँको बारेमा भनिएको छ, उसलाई मानिसबाट तुच्छ ठानियो, ऊ शोकले पीड़ित र दुखी मानिस थियो, ऊ मानिसबाट घृणित भयो, उसलाई हामीले कुनै मोलको गनेनौ। यहाँ भन्छन् म किरा मात्र हौ। उहाँले अति नै निज स्थानको लिनुभयो। अनि त्यसपछि उहाँको यो कथनको देख्नेछौ, पिता तिनीहरूलाई क्षमा गर्नुहोस्। के तपाईँले क्रूसमा त्यस पीड़ामा हेर्नुहुनेछ? क्रूसको फेदमा रहेका त्यो क्रूर निर्दयी भीड़द्वारा र कठोर दर्शकहरूले उहाँको कष्टहरूको तीव्र बनाइरहेको थियो। उहाँका आँखाहरूमा हेर्नुहोस् र उहाँले के देख्नुहुन्छ त्यसको देख्नुहोस्। 7 र 8 पदमा भनिएको छ, मलाई देख्नेहरू जति सबैले मलाई खिसी गरेर हाँस्छन्, तिनीहरू ओठ लेप्राउँछन् र यसो भन्दै टाउको हल्लाउँछन्, आफूलाई परमप्रभुमा समर्पण गर, उहाँले नै त्यसलाई छुटकारा गरिदिउन्, उहाँबाट त्यसको छुटकारा होस्, किनभने त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ। अमित्र, त्यसरी नै उहाँका विरोधी फरिसीहरू ती यहुदीहरू अलिक पर बसेर उहाँको विरूद्धमा खिसी गर्दै मजाक उडाइरहेका थिए जब उहाँ क्रूसमा असहाय रूपमा झुण्डिरहनु भएको थियो। ओ मित्र, तिनीहरूको त्यो उपहास चोटमा नुन खुर्सानी छर्के जस्तै हो। तब लुका 23 अध्यायको 34 पदमा येशूले भन्नुभयो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनभने तिनीहरूले के गरिरहेका छन् त्यो जान्दैनन्। यदि उहाँले त्यसो नभन्नुभएको भए त्यहाँ उपहास गर्दै बस्ने भीड़हरूले क्षमा नहुने पाप गरेका हुने थिए। तर तिनीहरूले क्षमा नपाउने क्षमा नहुने पाप गरेनन् किनभने उहाँले तिनीहरूको पापको लागि परमेश्वर पितासँग क्षमा माग्नुभयो। हामी जान्दछौ कि उहाँलाई फाँसी चढ़ाउनेको निम्ति अभिभार लिने सिपाहीको सुबेदारले उद्धार पाए अनि त्यस भीड़मा हुने धेरै फरिसीहरू र म विश्वास गर्दछु त्यस झुण्डमा त्यस बेला टार्ससको सौल पनि उपस्थित भएका थिए, पछिबाट तिनीहरूले पनि उद्धार पाए। त्यसपछि हामी अर्को प्रभुको कथनको देख्छौ, भनेको स्त्री तिम्रो छोरालाई हेर, स्त्री तिम्रो छोरालाई हेर। अहिले जब उहाँले त्यस भीड़हरूतिर हेर्नुहुँदा उहाँले ती भीड़का मानिसहरू घृणा र कटुताको आँखा मात्र देख्दैनन् तर उहाँले प्रेमको आँखा पनि देख्छन्। उहाँले युहानासँग तल आफ्ना आमालाई देख्नुहुन्छ। युहाना 19 अध्यायको 25 पदमा भनिएको छ, येशूको क्रूस लिएर उहाँको आमा उभिनु भएको थियो। जब येशूले तिनलाई हेर्नुभयो, के तपाईँ जान्न चाहनुहुन्छ कि उहाँको हृदयमा के गुज्रेको थियो? त्यस समयमा उहाँ जन्मेको स्थान बेतलेममा जानुभयो र उहाँले पितालाई भन्नुहुन्छ 9 र 10 पदमा, तर मलाई गर्भबाट निकाल्ने त तपाईँ नै हुनुहुन्छ, म मेरो आमाको कोखमा हुँदा तपाईँले मलाई तपाईँमा भरोसा गर्न तुल्याउनु भयो, गर्भदेखि म तपाईँमा सुम्पिए, म मेरो आमाको पेटमा हुँदादेखि नै तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। युहान्ना 19 अध्याय 26 पदमा भनिएको छ, स्त्री तिम्रो छोरालाई हेर। गालिलको कानामा विवाहको समयमा मरियमले उहाँलाई आफू मसीह थिए भन्ने कुरा स्पष्ट देखाउन केही खास काम गर्न अनुरोध गरिन्, ताकि तिनी यानी मरियम यस कुरामा बिल्कुल सही सबूत हुन सकोस् कि उहाँ तिनको कन्या गर्भबाट जन्मनु भएको थियो। मरियम त्यस विवाहमा आफैलाई प्रकट गराएको चाहनु हुन्थ्यो। त्यस बेला उहाँले तिनलाई उत्तर दिनुभयो, युहान्ना 2 अध्यायको 4 पदमा, नारी मैले के गर्नुपर्छ मलाई नभन, मेरो बेला आजसम्म आएको छैन। तर क्रूसमा टाँगिरहनु भएको बेला उहाँले भन्नुभयो, स्त्री तिम्रो छोरालाई हेर, उहाँको घड़ी आएको छ, उहाँको यो पृथ्वीमा आउने उद्देश्य अहिले पूरा भएको छ, यो विश्वको इतिहासमा सबभन्दा महत्वपूर्ण घड़ी हो। त्यसपछि उहाँको ध्यान उहाँलाई क्रूसमा टाँगिरहने मानिसहरू कहाँ जान्छ? 12 पदमा भनिएको छ, धेरै साँढेहरूले मलाई घेरेका छन्, बासनका बलिया बलिया साड़ीहरू मेरो वरिपरि घेरा लागेका छन्। उहाँलाई क्रूसमा टाँगिरहने सिपाहीहरूको बारेमा बोल्दा उहाँ भन्नुहुन्छ कि तिनीहरू बासनका बलिया बलिया साड़ीहरू हुन्। अनि 13 पदमा भनिएको छ, फराउने र गर्जने सिंह जस्तै तिनीहरूले मतिर आफ्ना मुख बाउँछन्। अहिले उहाँ रोमको बारेमा यहाँ बोलिरहेका छन्। रोमले उहाँलाई क्रूसमा टाँग्यो, उहाँले तिनीहरूलाई फराउने र गर्जने सिंहको रूप तुलना गर्नुहुन्छ, किनकि सिंह रोमको तस्विर हो। अहिले उहाँको स्थितिको ध्यान दिनुहोस्। 14 भनिएको छ, म त पानी झै पोखिएको छु र मेरा सारा हड्डीका जोड्नीहरू फुस्किएका छन्, मेरा मुटु मैन जस्तो भएको छ, मेरा आन र भुँडीको बीचमा त्यो पग्लेको छ। मित्र, कृषिकरणको यो बिल्कुल ठिक वर्णन अति नै उल्लेखनीय महत्वपूर्ण छ, कारण जब भजन लेखिएको थियो त्यस बेला कृषिकरणको बारेमा अजान थियो, अज्ञात थियो, केही थाहा पाइएको थिएन। अरू त के, रोमी साम्राज्य कति पनि त्यस बेला अस्तित्वमा थिएन, अनि रोमले नै कृषिकरणको स्थापना गरेको थियो। अनि यहाँ कृषिकरणद्वारा मरिरहने मानिसको तस्विर छ। भनिएको छ, म त पानी चाहिँ पोखिएको छु। यो चर्को घाममा मरिरहेको मानिसको अत्याधिक पसिना हो। आगे भनिएको छ, मेरा सारा हड्डीका जोड्नीहरू फुस्किएका छन्। मित्र, कृषिकरणको बारेमा भयानक कुरा यो हो, जब मानिसले खुनको गुमाउन शुरू गर्दथ्यो उसको शक्ति उसबाट क्षीण हुन्थ्यो र उसका सबै हड्डीहरू जोड्नीहरूबाट फुस्कन्थे। त्यो भयानक कुरा हो, भयानक कष्ट। त्यसपछि उहाँ भन्नुहुन्छ, जुन वास्तवमा अनौठो हो, मेरो मुटु मैन जस्तो भएको छ। उहाँ टुटेको हृदयसित मर्नुभयो। मित्र, यसपछि उहाँको अर्को कथनको देख्छौ, मलाई तिर्खा लाग्यो। जब उहाँ मर्नलाई त्यहाँ क्रुसमा झुण्डिरहनु भएको बेला अत्याधिक पसिना उहाँबाट खसेको कारण उहाँ तिर्खाको प्यासाको यन्त्रणा सन्तापको भोग्नुहुन्छ। 15 भनिएको छ, खपड झैं मेरो बल टुटेको छ र मेरो जिब्रो मेरो तालुमा तासिन्छ, मृत्युको माटोमा तपाईँले मलाई पुर्याउनु भएको छ। क्रुसको फेदीमा हुनेहरूले उहाँले यो भनेको सुन्छन्, मलाई प्यासा लाग्यो। अनि 16 भनिएको छ, किनभने कुकुरहरूले मलाई घेरेका छन्, कुकर्मीहरूको समूहले मलाई चारैतिरबाट थुनेर राखेका छन्, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। अमित्र, त्यस बेला कुकुरहरू चाहिँ अन्य जातिहरूको उपाधि थियो, यानि नाम थियो। उहाँको हात र पैतालाको छेडाई कृषिकरणको बिल्कुल ठिक वर्णन हो। अनि 17 र 18 भनिएको छ, मेरा सबै हाडहरू म गर्न सक्छु, तिनीहरूले मलाई आँखाले ताकेर हेर्दछन्, तिनीहरूले मेरा लुगाहरू आपसमा बाँड्छन् र मेरा दौरामा चाहिँ तिनीहरूले गोला हाल्दछन्। उहाँलाई नङ्गै कृषिकरण गरिएको थियो। त्यस बेला नङ्गै क्रुसमा टाँग्ने काम अति नै ठूलो बेइज्जत थियो, अपमान थियो। तिनीहरूले उहाँको कपडा लिए र त्यसको अधिकार गर्न चिट्ठा गरे। मित्र, उहाँलाई नाङ्गै क्रुसमा टाँगियो ताकि तपाईं र म ख्रिष्टको धार्मिकताले पहिराइन सकौं र यसरी अनन्त अनन्त कालभरि परमेश्वरको सामने खड़ा हुन योग्य बन्न सकौं। त्यसपछि हामी प्रभुको अर्को कथनको सुन्छौं, पिता तपाईंको हातमा म आफ्नो आत्मा सुम्पिन्छु। 19 र 20 भनिएको छ, 19 र 20, तर तपाई चाहिँ टाढा नहुनुहोस् हे परमप्रभु, हे मेरा सहायक, मलाई छिटो सहायता गर्नुहोस्। मेरो प्राणलाई तरवारबाट र मेरो एक मात्र ज्यानलाई कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। मित्र, येशू भन्नुहुन्छ लुका 22:46, पिता तपाईँको हातहरूमा म आफ्नो आत्मालाई सुम्पन्छु। अहिले जब हामी 22 आउँछौ, हामी मौलिक फेरबदलको परिवर्तनको देख्छौं, यानि 2 हुने कामको। हामीले ख्रिष्टको कष्ट यातनाहरूको देख्यौं, अहिले त्यसपछि आउने महिमाको देख्छौं। 22 भनिएको छ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु, समुदायको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। मलाई लाग्छ कि उहाँले क्रुसमा यो सबै भजन भन्नुभयो। उहाँ पराजित भएर मर्नु भएन, किनकि जब उहाँ अन्तिममा पुग्नुभयो तब भन्नुभयो, यो नै सुसमाचार हो जुनको गवाही दिइनेछ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु। अनि पत्रुसले सदुकी र फरिसीहरूलाई भने, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिएको छैन जहाँबाट उद्धार हुनेछ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु। त्यसपछि हामी उहाँको यो कथनको देख्नेछौ, आज तिमी मसँग स्वर्गीय धाममा हुनेछौ। 25 र 26 भनिएको छ, त्यो ठूलो सभामा मेरो स्तुति तपाईँबाट नै उत्पन्न हुन्छ, उहाँको डर राख्नेहरूमा सामने म आफ्नो भाकल पूरा गर्नेछु। नम्र मानिसहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिनीहरूले तिनीहरूको हृदय सदा जीवित रहोस्। मित्र, क्रुसमा झुण्डिरहने चोरले भन्यो लुका 22:42, प्रभु जब तपाईँ आफ्नो राज्यमा आउनुहुन्छ मलाई याद गर्नुहोला। अनि ख्रिस्ट भन्नुहुन्छ, आज नै तिमी मसँग स्वर्गीय लोकमा हुनेछौ। उद्धार पाउनेहरू त्यहाँ स्तुति गर्न हुनेछन् मित्र। अनि त्यस चोरलाई उहाँले त्यही दिन आफूसँग लानुभयो। यद्यपि चोर रोमी नियमको स्तर अनुसार यस पृथ्वीमा रहनलाई अयोग्य भए तापनि प्रभु येशूले क्रुसमा आफ्नो मृत्युद्वारा स्वर्गको निम्ति फिट योग्य बनाउनुहुन्छ। त्यसपछि ख्रिस्टको आखिरी समयको अन्तिम कथनलाई देख्छौ। अब सिद्धियो 31 भनिएको छ, तिनीहरू आएर उहाँको धार्मिकताको विषयमा उहाँले यसो गर्नुभएको छ भनेर पछि जन्मनेहरूलाई वर्णन गर्नेछन्। पछि जन्मनेहरूमा तपाईँ र म पनि सामेल छौं। तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्, तपाईँको होइन, किनकि परमेश्वर भन्नुहुन्छ त्यो उहाँको दृष्टिमा फोहोर र गन्दा कपड़ा जस्तै छ। कसरी तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्? उहाँले यसो गर्नुभएको छ भनेर। कोही कोहीले यसको यसरी अनुवाद गरेका छन्, अब सिद्धियो, जुन क्रुसमा येशूको आखिरी कथन वचन हो। अनि जब उहाँले यो भन्नुभयो, यो खाली एउटा शब्द मात्र थियो, टेटे लेस्टाई, मतलब सिद्धियो, तपाईँको उद्धार पूरा गरिएको पोको हो। यसमा हरेक आवश्यक कुरा हाल्नु भएर राम्ररी उपहारलाई जस्तै बेर्नु भएर तपाईँलाई दिनुभएको छ। तपाईँले उद्धारको निम्ति अरू कुनै कुरा गरेको उहाँ चाहनुहुन्न, उहाँलाई त्यसको आवश्यक छैन। जब उहाँ क्रुसमा मर्नुभयो उहाँले त्यस्तो धार्मिकताको प्रदान गरिदिनुभयो जुनले पवित्र परमेश्वरलाई सन्तुष्ट बनायो। उहाँले तपाईँलाई गर्न सोध्नुहुने कुरा नै यो उद्धारको उपहारको पोकालाई विश्वासद्वारा ग्रहण गरेको, जुन येशु ख्रिस्टमा अनन्त जीवन हो। यदि तपाईँले त्यसको इन्कार गर्नुहुन्छ, अस्वीकार गर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई उहाँको पुत्रलाई जस्तै व्यवहार गर्नुपर्दछ। जब उहाँ यसरी चित्कार छोड्नुभयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो, मत्ती 15:34 अनुसार। म यहाँ नर्कको पापको बारेमा तर्क गर्नलाई छुइन र गर्न चाहदिन। परमेश्वरबाट त्यागिने हरेक मानिसको निम्ति चाहिँ नर्क नै हुनेछ। प्रभु येशू यसमा भएर जानुभयो ताकि तपाईँले कहिले त्यस्तो चित्कार छोड्न नपरोस्, मैले त्यस्तो कहिले चित्कार छोड्न नपरोस्, पिता किन तपाईँले मलाई त्याग्नुभयो भन्ने चित्कार। भजन 22 हाम्रो प्रभुको हृदयको प्रकट गर्दछ। उहाँले लेनदेनको विजयमा सिद्ध्याउनुभयो, उहाँले हामीलाई पूर्ण सिद्ध उद्धारको प्रदान गर्नुहुन्छ। हामी कहिले पनि यसको योग्य थिएनौ छैनौ, हामी यसको कमाउन सक्दैनौ, हामी यसको किन्न सक्दैनौ, हामीले यसको उपहारको रूपमा लिनुपर्छ। हामीलाई उद्धार गर्नलाई चाहिने हरेक कुरा 2000 वर्ष पहिले येशु ख्रिस्टले गर्नुभयो, यसको खत्तम गरिसकियो, उद्धारको काम पूरा गरिसकियो, सिद्धियो। अब तपाईँ र मैले यसलाई केवल विश्वासद्वारा ग्रहण गर्नुपर्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको दिनले साँच्चै नै म विश्वास गर्दछु हामी हरेकको हृदयलाई छोएको छ। पुरानो करारमा लेखिएको यो भजन पढ्दा लाग्यो मानौ हामी त्यो क्रुसको झल्कोलाई चाहिँ प्रत्यक्ष रूपमा हेर्दैछौ।
2: सयौं वर्ष अघि लेखिएको यो भजनले येशु ख्रिष्टको क्रुसको कथा हाम्रो आँखा अगाडि ल्याइदिन्छ। हामीले देख्यौं कि उहाँले भोग्नुभएको उपहास, पीड़ा, तिरस्कार र बलिदान कुनै दुर्घटना थिएन। यो परमेश्वरको उद्धारको सुन्दर योजना थियो।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक वृन्दमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ विन्ध्यवासिनी म्युजिक बाटो रिलिज भएको गीत रहेको छ र यसमा लय शब्द त्यसै गरी भोकल दिनुभएको छ ऋषि अधिकारी निकै मनपर्ने गायक हुनुहुन्छ उहाँ मेरो लागि पनि भन्नुपर्दाखेरि ऋषि अधिकारीका निकै चर्चित गीतहरू मैले कुनै बेला निकै सुन्ने गर्दथे र उहाँका गीतहरू निकै उत्कृष्ट रहेका छन् र उहाँको आवाज निकै दमदार रहेको छ र पछिल्लो समय उहाँले ग्रेटर नेपाल सम्बन्धी गीत गाउनु भएको छ यो गीत अलिक केही समय अगाडि आएको गीत हो तर हामी नेपालीहरूलाई जहिले पनि रगत उमाल्ने खालको अमर अजर गीत बनेर बसेको छ यो गीत त्यसैले यो गीत हेर्नुभन्दा पहिला तपाईँले ऋषि अधिकारीको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला उहाँको पनि युट्युब च्यानल रहेको छ त्यसै गरी विन्ध्यवासिनी म्युजिकलाई पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ म यो आग्रह तपाईँको माझमा गर्न चाहन्छु र धेरै बेर नकुराइकन अब तपाईँको माझमा यो गीत सुन्नतर्फ लागौं म पनि हेर्छु तपाईँ पनि हेर्नुहोस् है त

दर्शक दिन यो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौं। निकै मन पर्यो, तपाईँलाई पनि निकै शरीरमा रगत उम्लियो होला जस्तो लागेको छ र मेरो शरीरमा पनि रगत उम्लेको छ, पूरै छालाहरूमा काँडा उम्लिएको छ। एउटा देशभक्ति गीत र मलाई टिस्टा नदीमा खुडा धुने धोएको छ। यो गीत निकै मनपर्ने गीत रहेको थियो, मलाई एकदमै मनपर्ने भएको कारणले गर्दाखेरि पनि मैले प्रस्तुत गरेको हुँ र तपाईँलाई पनि निकै मन पर्यो होला, निकै आनन्द आयो होला। र विन्ध्यवासिनी म्युजिकलाई सब्सक्राइब गर्नुहोस्। त्यसै गरी ऋषि अधिकारीको स्वरमा रहेको यो गीत रहेको थियो र ऋषि अधिकारीलाई पनि सब्सक्राइब गर्नुहोस् किनकि कलाकारहरू स्रष्टाहरूलाई हामीले बचाउनुपर्छ, त्यसैले उहाँहरूलाई सब्सक्राइब गर्नुहोस्। म यो आग्रह गर्न चाहन्छु र भोलिको श्रृंखलामा नयाँ विषयवस्तुको साथमा तपाईँको माझमा फेरि पनि उपस्थित हुने नै छु। आजको लागि म विवश बुढाथोकीलाई आज्ञा दिनुहोस्। नमस्कार, जय देश जय ग्रेटर नेपाल। याद राख्नुहोस्, ग्रेटर नेपाल सम्भव छ।

0: Sound check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट श्री बालेन्द्र सहर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता। सुकुम्बासी परिवारलाई सरकारले आवश्यक पूरा गरी छिटै लाल पूर्जा उपलब्ध गराउने तयारी। गणेश नेपालीको परिवार र सरकार बीच 9 बुधे सहमति। नगर प्रहरीलाई निलम्बन, श्रीमतीलाई रोजगारी दिने। साउन 6 गतेदेखि 6 गते दीप स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम गर्ने निश्चित। आज 3 वटा प्रदेशका पहाड़ी भूभागमा भीषण वर्षाको सम्भावना। थाइल्याण्डको राजधानी बैंकको बारमा आग लागि 27 जनाको मृत्यु, 60 भन्दा बढ़ी घाइते। र फिफा विश्वकप सेमी फाइनलमा पूर्व विजेता बीच भिडन्त। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको कालिन्चो गाउँपालिकामा पहिरोमा परि 4 महिनाकी बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएका छन्। उनीहरू गइराती करिब 9 बजे कालिन्चो गाउँपालिका 1 साङक्याङपोलमा गएको पहिरोमा परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काको अनुसार मृत्यु हुनेमा 4 महिनाकी बालिका एलिना थामी रहेका छन्। पहिरोमा परि उनको 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएको छ। भीमेश्वर नगरपालिका 1 सुस्पा स्थित माइतीबाट बोलेरो गाड़ीमा घर फर्केका उनीहरू सड़क अवरूद्ध भएका कारण ओर्लिएर हिँड्ने क्रममा पहिरोमा परेका थिए। घर नजिकैमा पुगेर पहिरोमा परेका उनीहरूको स्थानीयद्वारा उद्धार गरेका छन्। घाइते शर्मिलाको दोलखा स्थित धुलखेल शाखा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको कालिन्चो गाउँपालिका 1 वडा अध्यक्ष पदम बहादुर थामीले जानकारी दिनुभएको छ। अविरल वर्षाका कारण राति करिब 9 बजे सुनखानी शंखा सड़क खण्ड स्थित क्याङपोल हेलेक थलीको पहिरोले आमा छोरीलाई बगाएको थियो। बाढ़ीको जोखिम बढ़ेपछि 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी नाका स्थित लेन्दे नदीमा आएको बाढ़ीपछि उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ। हिजो साँझ बाढ़ी आएकाले आयोजनालाई क्षति हुन नदिनका लागि उत्पादन बन्द गरिएको आयोजनाका प्रमुख तथा निमित्त प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्याले जानकारी दिनुभएको छ। यसै गरी बाढ़ी आएपछि टिमुरे स्थित भोटेकोशी नदी नजिकै रहेको भन्सार यार्डमा पार्किङ गरिएको सवारी साधनहरू पनि सुरक्षित स्थानमा सारिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक राजनैतिक सन्दर्भमा सरकार एवं पार्टी सञ्चालनका विषयमा परामर्श भएको छ। उहाँहरू बीचमा पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ। पूर्व महामन्त्री गोविन्द बुर्लाकोटीको अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीच भेटवार्ता नियमित भएको हो। राष्ट्रपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने थालेको छ। राष्ट्रपाका प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरमा नै द्रुत एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित रहेको छ। असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो संगठनको आत्मबल लिएर फर्किएको राष्ट्रपा नेतृत्व तथा कार्यकर्ता पंक्ति संगठित पुनर्जागरणमा जुटेको छ। प्रतिनिधि सभाको पहिलो दल राष्ट्रपाले महाधिवेशनमा देशको आर्थिक समृद्धि, विकास र सुशासनका लागि आगामी रणनीति कार्यदिशासहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गरेको छ। महाधिवेशनमा पारित दस्तावेजमा राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र प्रस्तुत गरिएको छ। महामन्त्री एवं केन्द्रीय सदस्य बुर्लाकोटी, केन्द्रीय सदस्य इन्दिरा राणा मगर र वडा राष्ट्रपाका साउदी अरबियाका प्रवास विभागका प्रमुख भूपाल भण्डारीले महाधिवेशनपछि पार्टीका हरेक समितिमा नवीन उत्साहको संचार भएको समेत बताउनु भएको छ। गणेश नेपालीको परिवार र सरकार बीच 9 बुधे सहमति भएको छ। वीर अस्पतालको वर्ण युनिटमा उपचारको क्रममा मृत्यु भएका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित सरकार पक्ष बीच 9 बुधे सहमति भएको हो। गणेशको परिवारजनलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्म व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको छ। सहमति अनुसार
घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले 7 दिनभित्र प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने भएको छ र मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून अनुसार विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिशको आधारमा यस सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाइनेछ। साथै घटनाको दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीको कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन थप कार्यवाही गरिने समेत जनाएको छ। पीड़ित परिवारलाई राहत स्वरूप मृतकी श्रीमतीलाई योग्यता र क्षमताको आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको शिक्षा उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने र आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख गरिएको छ। वर्षौंदेखि जग्गाको स्वामित्वमा पर्खाईमा रहेका सुकुम्बासी परिवारलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी लाल पूर्जा उपलब्ध गराउने तयारीलाई तीव्रता बनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासीको पहिचान, जग्गाको व्यवस्थापन र कानूनी प्रक्रिया पूरा गरेर स्थायी समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुरको खरीपाटी स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका परिवारसँग हिजो भेटवार्ता गर्दै मन्त्री रावलले हतारमा गरिने निर्णयभन्दा दीर्घकालीनसम्म विवाद रहित हुने गरी काम गरिरहेको समेत बताउनु भएको हो। उहाँले सुकुम्बासी व्यवस्थापन संवेदनशील र जटिल विषय भएकाले निश्चित समयसीमा तोकेर काम गर्न कठिन हुने उल्लेख गर्नुभएको छ र उहाँको अनुसार सुकुम्बासीले पहिचानसँगै उनीहरूको उपलब्ध गराउने जग्गाको पहिचान, स्वामित्व प्रमाणीकरण र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। सरकारले सुकुम्बासीको हकमा सकेसम्म छिटो काम अगाडि बढ़ाइरहेको जानकारी दिनुहुँदै उहाँले होल्डिङ सेन्टरमा रहेका परिवारलाई प्राथमिकतामा राखिएको समेत बताउनुभएको हो। साउन 6 गते बीपी स्मृति दिवसमा नेपाली कांग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना गर्ने निश्चित भएको छ। संस्थापन र इतर निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। संस्थापनले संगठन सुदृढीकरणका लागि संचालन गरेको जरा अभियान र सदस्यता अभियानले यो चरण साउन 6 गते जननायक विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवसको अवसर पारेर जिल्ला कार्य समितिको आयोजनामा व्यापक सहभागितासहित औपचारिक समापन कार्यक्रम गर्ने तयार भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको हो। यता फेरि इतर समूहका पूर्व पदाधिकारीहरूले शुक्रबार चुनादेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले बीपी स्मृति दिवसमा प्रज्ञा प्रतिष्ठानका कार्यक्रम गर्ने निर्णय गरिएको छ। नेता डाक्टर प्रकाश शरण महतले कार्यक्रमको गर्ने निर्णय भएको र त्यही कार्यक्रमबाट राष्ट्रिय भेला आह्वान हुने समेत जानकारी गराएका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा अति वर्षा भएको बताएको छ। महाशाखाको अनुसार हाल देशैभर अधिकांश बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र प्रदेशको केही स्थान तथा मध्य सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र सोमबार अनि त्यसै गरी मंगलबार कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने समेत बताएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। थाइल्याण्डको राजधानी बैंक स्थित एक बारमा भीषण आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानाबिरकुले घटनास्थलमा संचार माध्यमहरूलाई दिएको जानकारी अनुसार आगो सल्किएको उक्त भवनबाट 27 शव निकालिएको छ भने अन्य घाइतेहरूको अस्पतालमा लगिएको छ। आइतबार मध्यराती अग्नि नियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरूले आगोको चपेटामा परेका मुख्य ढोकाबाट भोगिरहेका थिए। सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लपका निस्किएको र मानिसहरू चिच्याउँदै भड्किरहेको देखिएको छ। भागदौड़का क्रममा केही मानिस लडेका छन् भने कम्तीमा 2 जनाको शरीरमा आगो सल्किएको स्पष्ट देखिन्छ। अस्पतालमा 60 भन्दा बढ़ी व्यक्तिको उपचार भइरहेको छ भने केही अझै पनि व्यवस्था रहेको थाई समाचार माध्यमले जनाएका छन्। हेलम्बु खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 को रौनक चुलिँदै गर्दा सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा पुग्ने 4 टोली सबै पूर्व विजेता हुन् भने अन्तिम 4मा पुग्नेमा साबिक विजेता अर्जेन्टिनासँगै साबिक विजेता फ्रान्स, इंग्ल्याण्ड र स्पेन रहेको छ। यो रोचक 2-4 टोली फिफा वरियताको पनि शीर्ष 4मा छन् र वरियतामा अर्जेन्टिना पहिलो,
स्पेन दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो रहेको छ। र आइतबार भएको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले हराएर अन्तिम चारमा पुगेको छ भने अर्जेन्टिनाले सेमी फाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। र आइतबार नै भएको अर्को खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले स्तब्ध बनाउँदै सेमी फाइनल स्थान सुरक्षित गरिएको हो। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता। सुकुम्बासी परिवारले सरकारले आवश्यक प्रक्रिया पूरा गरी छिटै लाल पूर्जा उपलब्ध गराउने तयारी। नेपालको परिवार र सरकार बीच नौबुदे सहमति। नगर प्रहरीलाई निलम्बन, श्रीमतीलाई रोजगारी दिने। साउन 6 गते बीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम गर्ने निश्चित। चीन प्रदेशको पहाड़ी भूभागमा भीषण वर्षाको सम्भावना। थाइल्याण्डको राजधानी बैंककको बारमा आग लागि 27 जनाको मृत्यु। र फिफा विश्वकप सेमी फाइनलमा पूर्व विजेता बीच भिडन्त हुने। बिहान 9 बजेको समाचार सक्यो। अर्को समाचारको साथमा म बिहान 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105। शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elambu FM 89.6 MHz.
1: म तिमीलाई साँच्चै माया गर्छु।
2: कतिजनाले भनिसक्यो एउटै डायलग,
1: विद्या नाच, म तिमीलाई साँच्चै माया गर्छु।
2: विद्या त हुनु पर्यो नि नाच्नुलाई।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
5: एलम्बु एफएम 89.6 MHz।
6: अघि एउटा सम्झी मिल्ने यो बाटो कहाँ जान्छ अरे? बाटो त यहीँ बस्छ भनेको दियो नि केटी चाहिँ साह्रै राम्रो थियो यार। ओहो, साह्रै राम्री सम्झिनी आउनुभयो।

0: Excuse me, you... तपाईहरु Excuse me, यो बाटो कहाँ जान्छ होला?
1: यो बाटो त यहीँ बस्छ। तपाईँ जाने बाटो मलाई थाहा छ। भन्नुहोस्।

0: it. Just a minute. We will return back. Return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Next one, please.
1: हामीले खोजे जस्तो त गीतै पाएला जस्तो छैन. हेर्नुहोस् न विश्वजी.
0: नेक्स्ट वान प्लिज.
1: ए तपाईँहरू त ग्रुपै पो हुनुहुँदो रहेछ.
0: ल सुरु गरौँ त अब.
2: आए म त पढेर चिटिकै
3: तिमीलाई देखाउने बित्तिकै
4: मै पनि बन्छु कि
5: मै पनि बन्छु कि
6: कवि देवकोटा.
0: यस यो हो नि त हामीले खोजेको गीत.

0: कति काम गरेको यार, बोर हुँदैन तिमी?
1: प्लिज डोन्ट
0: डिस्टर्ब मी. आई हैव समथिंग फॉर यू.
2: तिमी अफिस काम गर्न आउँछ कि फ्लर्ट गर्न?
3: सर,
2: तिम्रो यही चाला हो भने न कसैले तिमीलाई धन दिन्छ न कसैले मन. म आज नै तिमीलाई यो जबबाट निकाल्छु. यु आर फायर्ड.

It's not the end. Dance as a baki cha.

0: இளம்பு பிரேக் டைம்.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Onyeku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Email hoteloruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sagatu Sugari Nagarpalika 5 Sindhupalcho.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली पद गीतहरू।
1: खै त तैले भने केटी,
2: टाइम त भइसक्यो, आउनु पर्ने हो।
1: चढ्छ नि
2: चढ्छ।
3: ओ दाजु, कसलाई कुरी रह हो?
1: जसलाई कुरे नि, तिमीलाई के मतलब?
2: त्यही त बना
1: यो रोड तिम्रो ड्याडको हो र।
3: बाटो नभए नि आउने मान्छे त मेरै हो नि।
4: के हो दाइ अहिलेको बच्चाहरू, जुङ्गा छैन लभ गर्ने?
1: त्यही त
3: दाजु, जुङ्गा त तपाईँको पनि हात छैन नि।
1: हो त, खै तेरो आइफोन 11 निकाल्दा यस्तो फोटो सोटो खिच्दिउँ पोर्ट्रेट स्टाइलमा।
5: निकाल भनेको
1: के?
5: निकाल छिटो
1: फोन भएको छोड्दे।
6: आइफोन नभए पनि आइसँग नि फोन छ नि, हामी पनि।
5: ओ यही हो, हेर

0: मिलियनमा छ यार।
1: ल ठग्यो कि क्या हो
2: मेरो एटिएम?
0: ओए बरिस क्या हो?
3: यहीँबाट थियो होइन आवाज?
1: अँ मैले सुने थिएँ के?
3: तैँले गर्दा त हो नि।
1: अँ मैले हुनु, यसले गर्दा हो नि। मैले चाहिँ के गरेँ?
3: पानी मुनि गए पनि छोड्दिनँ।

0: wait just a minute. We will return back.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
4: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
4: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: टाढोै मित्र यरुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: लम्बु एफएम 89.6 मेगाहर्ज।
7: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: wait just a minute. We will return back. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chu Gadi Nagarpalika 5 Sindhupalcho.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818977908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
4: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
4: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 9749384994, 9840296931। प्रोप्राइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
5: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: Wait, just a minute. We will return back. Return back.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेटी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
7: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे मा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
7: साथै यहाँ विवाह, व्रतबन्ध, पास्नी, छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 97 49 83 39 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु।

0: नमस्कार, विज्ञापन बोर्ड
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait, just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: இளம்பு பிரேக் டைம்.
1: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
7: हाम्रा सेवाहरू
6: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
6: मायाको चिनो
7: मेडल
6: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
7: मेडल फोटो प्रिन्ट
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274

0: छाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Time check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु सुरुमा। हेलम्बु खबरका मुख्य शीर्षकहरू। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। 3 प्रदेशका पहाड़ी भूभागमा भीषण वर्षाको सम्भावना। हमोर्जमा नियन्त्रणको लड़ाई तीव्र र प्रिमियर कपमा नेपालको लगातार 2 जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको कोदारी स्थित इकोमा सड़क भाँसिदा तातोपानी नाका पुनः ठप्प भएको छ। अरनिको लोकमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 2 कोदारीको इकोमा सड़क भाँसिएपछि नेपाल चीन जोड्ने तातोपानी नाका आज पूर्ण रूपमा ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार हिजो साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोमा करिब 2 मिटर सड़क भाँसिएपछि सवारी आवागमन रोकिएको हो। सड़क खुलाउन चरीकोट सड़क डिभिजन कार्यालयले सड़क भाँसिएको स्थानमा गिटी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ। काभ्रे प्लाञ्चोकको रोशी खोलाको जलधार क्षेत्रमा सम्भावित जोखिमलाई मध्य ध्यान राख्दै सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ। वर्षा शुरू भएसँगै बीपी लोकमार्ग हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधनलाई रोकिएको हो। रोशी खोलाको जलधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी लोकमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रमुख रमिन कार्कीले जानकारी दिनुभएको छ। दोलाखाको कालिन्चोक गाउँपालिकामा पहिरोमा परी 4 महिनाकी बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। उनीहरू गए राति करिब 9 बजे कालिन्चोक गाउँपालिका 1 क्याङपोलमा गएको पहिरोमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय दोलाखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार मृत्यु हुनेमा 4 महिनाकी बालिका एलिना थामी रहेकी छिन्। पहिरोमा परे उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी हुन्। भीमेश्वर नगरपालिका 1 सुस्पा स्थित माइतीबाट बोलेरोमा घर फर्केका उनीहरू सड़क अवरूद्ध भएका कारण ओर्लिएर हिँड्ने क्रममा पहिरोमा परेका थिए। घर नजिकै पुगेर पहिरोमा परेका उनीहरूलाई स्थानीयले उद्धार गरेका थिए। घाइते शर्मिलाको दोलखा स्थित धुलिखेल शाखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको कालिन्चोक गाउँपालिका 1 वडा अध्यक्ष पदम बहादुर थामीले जानकारी दिनुभयो। बाढ़ीको जोखिम बढ़ेपछि 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी नाका स्थित लेन्दे नदीमा बाढ़ी आएपछि उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ। साँझ बाढ़ी आएकाले आयोजनालाई क्षति हुन नदिनका लागि उत्पादन बन्द गरिएको आयोजनाका प्रमुख तथा निमित्त प्रमुख कार्यकारी अधिकृत सत्यराज ज्वाखाले जानकारी दिनुभयो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। राहदानी विभागले नयाँ प्रमाणी प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीहरूले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थितिकरणको अवधि 3 महिनासम्म रहने भएकाले यी केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित हुने अपेक्षा गरिएको विभागको भनाई छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीतर्फ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। गणेश नेपालीको परिवार र सरकारबीच 9 बुधे सहमति भएको छ। पीर अस्पतालको वर्ण युनिटमा उपचारका क्रममा नेतृत्व भएका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच 9 बुधे सहमति भएको हो। गणेशको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको प्राप्त समाचारमा जनाएको छ।
वर्षौंदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका सुकुम्बासी परिवारलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी लाल पूर्जा उपलब्ध गराउने तयारीलाई तीव्र बनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासीको पहिचान र जग्गाको व्यवस्थापन र कानूनी प्रक्रिया पूरा गरेर स्थायी समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका इरानबीच तनाव थप चुलिएको छ। दुवै पक्षले जल घाटी आफ्नो नियन्त्रणमा रहेको दावी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणको युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ। कुवेत बनाइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। कुवेतले सोमबार आज बिहान आफ्नो हवाई प्रतीक्षा प्रणाली सक्रिय गरी आकाशमा देखाइएका खतराप्रति जवाबी कार्यवाही गरेको जनाएको छ। इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रिया स्वरूप आक्रमण गरेको दावी गरिए पनि कुवेती सेनाले तत्काल कुनै क्षति वा मानवीय हाताहात

दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् नमस्कार।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज्ड कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुत आउँछु अनि प्राविधिक कक्षमा हुनुहुन्छ यति बेला मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। अपराह्नको समय अनि खाजा नास्ता लिनुभयो त तपाईँले, लिनुभएको छैन भने समयमा लिनुहोला, होइन? सो यो समय अपराह्नको समय हरेक दिन हामी आउने गर्दछौँ 4 बजेदेखि 5 बजेसम्म तपाईँहरूको माझमा 1 घण्टा अवधिभर रहेर चाहिँ भलाको सारी गर्ने गर्छौ। यो समयमा चाहिँ होइन कार्यक्रम प्रतिभाको डबलीलाई तपाईँले सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट। आज सिन्धुपाल्चोक चौतारातिर चाहिँ एकदमै धामाधुम्म होइन पानी परिरहेको छ हिजोदेखि, ननस्टप है। एकदम तपाईँहरू सुरक्षित ठाउँमा बस्नुहोला किनकि अलिकति जोखिमपूर्ण ठाउँहरू पनि हो है, ठाउँ पनि छ सिन्धुपाल्चोक। अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति सतर्क भएर बस्नुहोला होइन, अलिकति खोलाहरूको छेउमा हुनुहुन्छ भनेदेखि पनि अलि सतर्क चनाखो भएर बस्नुहोला। सामाजिक सञ्जालहरूमा अपडेट रहिरहनुहोला अनि न्युजहरू पनि सुन्ने गर्नुहोला होइन। एकदमै अविरल वर्षा परिरहेको छ, भइरहेको छ, एकदमै ख्याल गर्नुहोला पनि भन्छ सम्पूर्ण साथीहरूलाई होइन। त्यसै गरेर तपाईँले हामीलाई सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर पनि तपाईँले विभिन्न ठाउँमा होइन रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। यदि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा होइन कमेन्ट छोड्नुहोला। अनि त्यसै गरी तपाईँहरू विशेष कार्यक्रम प्रतिभाको डबली तपाईँ हामीले प्रतिभा राख्ने भएको कारणले तपाईँले गीत गजलहरू मुक्तकहरू एङ्करिङहरू ड्रामाहरू होइन सो राख्नुपर्ने हुन्छ कार्यक्रममा फोन गरेर। अनि तपाईँले गजलहरू कविताहरू मुक्तकहरू लेख्नुहुन्छ भने पनि कमेन्ट बक्समा लेखेर छोड्नुहोला पनि भन्छु, तपाईँको कमेन्टहरूलाई लिनेछु। त्यसै गरेर तपाईँहरूको ठाउँ तिरको मौसम अवस्थाहरू पनि कस्तो छ कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ है साथीहरू पनि भन्छु। त्यसै गरेर तपाईँले चाहिँ आज पनि यहाँहरूको लागि चाहिँ हामीले फोन नम्बर नै खुलाएका छौँ है, एकदमै 97 48 26 69 80 नै तपाईँको लागि चाहिँ हामीले नम्बर छोडेका छौँ। सो माध्यम हुँदै आज पनि तपाईँ चाहिँ प्रतिभाहरू राख्नको लागि एकदमै आउन सक्नुहुनेछ है साथीहरू। यो समयमा तपाईँ हामी मिलेर भलाको सारी गर्नुपर्छ है, हुन त कामधन्दातिर हुनुहुन्छ होला, एकदमै रोपाई चलिरहेको छ, एकदमै वर्षा भइरहेको छ, त्यसले गर्दाखेरि होइन ठाउँ ठाउँमा मजाले धान रोपाईहरू चलिरहेको होला, कोदो रोपाईहरू चलिरहेको होला होइन। सो केयर गर्दै आफ्नो ख्याल गर्दै साथमा रेडियो सुन्दै कामधन्दा गर्नुहोला पनि भन्छु है साथीहरू। 011 20 282 चाहिँ यहाँको लागि नम्बर छैन है त, सो नम्बर चाहिँ बन्द छ अहिलेको लागि। 97 48 26 69 80 चाहिँ हामीले तपाईँका लागि नम्बर खुलाएका छौँ। सो माध्यम हुँदै आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला भन्दै कार्यक्रमको शुरूआतमा यति बेला हामी गीतद्वारा कार्यक्रमको ढुक्का गर्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर नमस्कार हजुर, म तिनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुम फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत बज्ने गीत सुनाउनु पर्दा देव बास्कोटा, मनोज भुजेल, छुचियार ती लिम्बू भुजेल, थोकेन लोकेन थोक्लेन लिम्बू, राजन खतिवड़ा, चित्रयोगी, सुशीला कार्की, सरल राय, मीडिया प्रेमी निर्मल अवनेम, फूलमाया आंखेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सम्झिँदै छुट्टिन्छु, विदा भए भन्नुभएको छ। सो कमेन्टको लागि कमलजी सो धेरै धेरै धन्यवाद तपाईँलाई पनि। यसै गरी साथीहरू पनि जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा है, हामीलाई कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, मिठा मिठा कमेन्टहरू लेखेर तपाईँले छोड्न सक्नुहुनेछ है पनि भनेर यहाँलाई भन्न चाहे। यति बेला कार्यक्रममा फेरि पनि हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले कार्यक्रममा एकदमै मिठो गीत राख्यो. गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ. यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ. कहाँदेखिको हुनुहुन्छ? फोन कल लिन्छु. नमस्ते, नमस्कार.
1: हेलो दिदी, नमस्ते. नमस्कार.
0: हजुर नमस्ते. हजुर नमस्ते. त्रिस्कनाजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर दिदी.
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु दिदी. तपाईँले के कस्तो हुनुहुन्छ?
0: हजुर मलाई पनि ठिकै छ. के गर्दै हुनुहुन्छ? मौसम के छ? खाजा खानुभयो कि नै?
1: खाजा मेरो भइसक्यो दिदी. मौसम भन्नु पर्दा पानी परिरहेको छ, रगेकै छैन.
0: त्यही भनेपछि मौसम चिसो चिसो पानी परिरहेको छ है?
1: हजुर हजुर दिदी. अनि दिदी हजुरको खाजा नास्ता
0: हजुर एकदमै भयो. खाजा नास्ताहरू भइसक्यो भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ. अनि कार्यक्रममा फोन गर्नु भएको छ. आज त तपाईँ फर्स्ट कलरै भनौँ न है. अनि प्रतिभा के सुनाउनुहुन्छ? हस् गन्ती गर्छौँ. गन्ती बस्यो है त.
1: पुरी पुरी मायाली ढाकेको मलाई कमार बस्ने राखेको पुरी पुरी मायाली ढाकेको मलाई कमार बस्ने राखेको.

0: ริมาณเอกาลีโลเจ้าเนี่ยNi bai ma ni bu zao ni, in kamal ke gari bu zao ni, ek bari gai bu shukari bono bari, in kamal mukai ma shukari, olong bani in kamal mukai ma shukari. Itni le man pare didi.
1: हजुर घाँसको बारी गाई वस्तु थुपारी
0: हजुर गीतै आएन दिदी कहाँ पुग्यो गाउँछु त भन्ने प्रयास गरेको थिएँ
1: हजुर कता पुग्नु भयो कता पुग्नु भयो कता पुग्नु भयो जता पुग्नु जता पुग्नु भए पनि फेरि पछि त्यही ठाउँमा आउनुभयो खुसी लाग्यो होइन सो मिठो भाकामा लोक भाका गाएर सुनाउनु भयो प्रतिभा राख्नुभयो त्रिसनाजी हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त हवस् आजको लागि भने हामी छुट्छौँ तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला ओके बाई
0: बाई
1: हजुर यति बेला साथी हुनुहुन्थ्यो उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ सो धेरै धेरै धन्यवाद भन्छु यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूकै हो होइन 011-97-48-69 नम्बर खुला छ आउँदै गर्नुहोला यति बेला फेरि पनि गीत राख्छौ गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

0: हजुर, कार्यक्रममा एकदमै मिठो गीत राख्यौँ। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार।
1: आज मलाई उनीहरूको पछाडि दाजाहरू आएछ। हजुर नमस्ते, लासुला तारिमा दिदी। हजुर
0: लासो फ्याफुल्ला, हजुर तारिमाम तारिमाम, एकदमै आज मलाई उनीको पछ्यौरी जाडो जाडो लागिरहेछ है।
1: हजुर आज दिन भयो पानी भयो, आज चिसो चिसो भयो, त्यसो भए आज दिन एकदम छ। हाम्रो सिन्धुपाल्चोक सुनको सिगाङ पालिकामा चाहिँ म कार्यक्रम अब

0: मान्छेहरू आएको थियो र वर्षाका कान्तिपुरको वर्षाकाहरू आएको थियो, यो त प्रबन्ध भइहाल्छ, पानी गुटुन टुटुन आएर अलिकति समस्या पाएर खस्तम भयो।
1: खाजा खानुभयो कि बाँकी नै छ के छ?
0: खाजा खाएर बसेको, हेरौँ छ आएर कार्यक्रम प्रबन्ध थियो, यसो पानी पर्दाखेरि अलिकति समस्या गरेको, अचम्मलाई पानी आयो, खस्तम भयो, दिइहाल्छ खाएर सपति भयो है हजुर।
1: हजुर, अनि कार्यक्रममा फोन गर्नु भएको छ, प्रतिभा के राख्नुहुन्छ? हस् गन्ती गर्छौ, गन्ती पछि है त।
0: सुन्नुहुन्छ भने कार्यक्रममा फोन गर्नुभयो, सन्दना बिहारी 36 प्रगति उनीहरूसँग फोन गर्नु चाहन्छु। म साथीहरू पार्टीमा साथीहरू भजन गुरुङलाई राजा तामाङले एकदम सम्बन्धी एकदम साथ दिनुभएको छ भने कार्यक्रम काठमाडौँ नआएको धारिङ दसमा कमजोर रहनेछ, सिन्धुरी काभ्रे नयाँकोटमा सुन्नुहुन्छ भने, विभिन्न जिल्लामा सुन्नुहुन्छ भने सुन्दै गरेर भन्न चाहन्छु। अनलाइनबाट सुन्दै हुनुहुन्छ भने राम्रोसँग सहयोग गरेर सहयोग गरेर हिँड्नु होला भन्न चाहन्छु। एकदम धन्यवाद। अनि आचार्य हो, आचार्य दाई माग्नु बस्ने हुन्छ कार्यक्रम सुन्दै गर्न है त।
1: हजुर, कार्यक्रममा फोन गरेर होइन प्रतिभा राख्नुभयो, प्रतिभाको डबली सुनाउनुभयो यो चिसो चिसो मौसममा, एकदमै खुसी लाग्यो। प्रतिभाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद है त। एकदम मेरो खाजा नास्ता सबै भइसक्यो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। सो कार्यक्रममा फोन गर्नुभयो, सो यहाँलाई धन्यवाद। आउने दिनहरूमा पनि सम्झिँदै गर्नुहोला। अहिलेको लागि भने हामी छोड्छौँ मुख्य बाबा है। हजुर, यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै गरी पालो यहाँकै हो, आउन सक्नुहुनेछ, नम्बर एकदमै खुला गरेका छौँ। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते, नमस्कार। हजुर नमस्ते, हजुर ठिकै छ भनौँ। अनि पट्टातिरको के छ मौसम?
2: पट्टातिरको मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेको छ दिदी।
1: हस्, कार्यक्रममा फोन गर्नुभएको छ, आज प्रतिभा के सुनाउनुहुन्छ?
2: म ट्र्याकमा जस्ट ट्राई गर्छु नि दिदी, सँग
1: हामी गन्ती गर्छौँ, गन्ती पछि है त। शुरू गर्नुहोस्।

हजुर, यति बेला साथी हुनुहुन्थ्यो, फोन चाहिँ डिस्कनेक्ट भइसकेको छ है, प्रतिभा राख्दै हुनुहुन्थ्यो। सो छोटो मिठो गीत राख्छौँ, गीतपछि तपाईँहरूको कमेन्टहरू नै लिन्छौँ, अनि त्यसपछि आजको लागि हामी पनि छुट्नुपर्ने भइरहेको छ है। सो यति बेला

हजुर, कार्यक्रममा गीत राख्यौं, गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। अब भने चाहिँ म कमेन्ट सेक्सनतिरै जान्छु, कमेन्टहरू नै लिन्छु। सो धेरैभन्दा धेरै साथीहरूको कमेन्ट प्राप्त भएको छ है, आजको लागि कमेन्ट पढ्छौँ, अन्तिममा पनि छौँ। अनि त्यसपछि चाहिँ तपाईँहरूको लागि तपाईँहरूको माझबाट चाहिँ बाई भनेर जानुपर्ने बेला भएको छ है, धेरै कमेन्टहरू छन् है। सो त्यसै गरी मैले अर्को कमेन्ट लिइहाले, निर्मला तामाङ स्याङ्बो हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो दिदी हजुर, सन्चै हुनुहुन्छ, माया छ दिदी भन्नुभएको छ, माया हजुर तपाईँलाई पनि। दिदी हजुरलाई म पनि सुन्दैछु साइप्रसदेखि, मेरो घर फ्यामिलीलाई अनि लेख्नु भएको छ धेरै माया छ, अनि हेलम्बा एफएम अल युनिटलाई भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद हजुर, धन्यवाद निर्मलाजी, साइप्रसदेखि पनि सम्झिनु भएकोमा होइन। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सोना हुनुहुन्छ, लेख्नु भएको छ, सेवा र नमस्कार हजुर भन्नुभएको छ, नमस्कार हजुर, कार्यक्रम सुन्दैछु आज तेह्रथम बाट, म सोना भन्नुभएको छ, शुभ दिनको शुभकामना छ प्यारीहरू भन्नुभएको छ, सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई होइन। त्यसै गरी निशा थोकर हुनुहुन्छ, लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद तपाईँलाई। त्यसै गरी अर्को कमेन्ट लिइहाले, लेख्नु भएको छ, कुमारी योङहाङ लाउती हुनुहुन्छ, लेख्नु भएको छ, नमस्ते सम्झना सबैमा फ्रम, लेख्नु भएको छ है, पाँच थर भन्नुभएको छ है, पाँच थरदेखि कमेन्ट गर्नु भएको छ, खुसी लाग्यो। सो धेरै धेरै धन्यवाद हजुरलाई पनि। लेख्नु भएको छ त्यसै गरी किरण कान्छु परियार हुनुहुन्छ, लेख्नु भएको छ, हेलो सिस्टर भन्नुभएको छ, मिस यु अल अफ यु भन्नुभएको छ, धन्यवाद हजुर तपाईँलाई। कमेन्टको लागि सुमन गुरुङ हुनुहुन्छ, हाई गुड आफ्टरनुन, नमस्ते सेवा र छ्यादल सिस्टर, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई के छ, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल युएबाट है, सम्पूर्ण मेरो घर परिवार साथी संगीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी सानोमाया शेर्पा हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद। त्यसै गरी लेख्नु भएको छ सारिका छेत्री हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद। जेनिसा तामाङ हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते, नमस्कार, म पनि सुन्दैछु है, यता काभ्रेबाट, खाजा खानु भयो दिदी, म चाहिँ बिरामी भएको छ सात दिन भइसक्यो, बिरामी हुँदा पनि सुतेर हजुरहरूको प्रोग्राम सुनेर बस्दैछु है दिदी, पानी पनि परिरहेको छ, चिसो चिसो मौसम छ भन्दै छुट्टिन्छु दिदी, आजको लागि बाई बाई, मिस यु एन्ड लभ यु भन्नुभएको छ, लभ यु टु हजुर। सो चाँडै ठिक हुनुहोला, स्वास्थ्य शीघ्र लाभको कामना है, मौसम एकदमै भनौँ न यस्तै अब मौसम चेन्ज छ होइन, अनि त्यसले गर्दाखेरि विभिन्न खालको समस्याहरू, फिभरहरू हुन सक्छ है, आउन सक्छ, आफ्नो केयर गर्नुहोला साथी भन्छु। सो धन्यवाद हजुरलाई कमेन्टको लागि, अस्वस्थ हुँदा पनि हामीलाई माया गरेर सुनेर साथ दिनुभयो, सम्झिनुभयो। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ, घामित्र बलाम्पकी मगर, बलाम्पकी मगर हुनुहुन्छ, सो लेख्नु भएको छ उहाँले, हेलो सिस्टर म पनि सुन्दैछु खोटाङबाट, घमित्र बलाम्पकी मगर, मिस यु अल भन्नुभएको छ, धन्यवाद हजुर। यदि मैले चाहिँ अलिकति प्रनाउन्सिएसन गर्न गल्ती बोलेको भए क्षमा चाहन्छु है त। त्यसै गरी जीवन बिको हुनुहुन्छ, लेख्नु भएको छ, दिदी नमस्ते, सन्चै हुनुहुन्छ, अनि खाजा खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम भन्नुभएको छ, धन्यवाद हजुर। उहाँ चाहिँ लेख्नु भएको छ, सुनिरहेको छु है हजुरलाई, फिल्मको गीत मकै छैन डालामा, उहिले त हाम्रो बाजेको पालामा है, सो गीत बजाइदिनु न भन्नुभएको छ, सो धन्यवाद हजुरलाई है, सो समय मिले बजाउनेछौँ है त। सौरभ केसी हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हेलो सिस गुड आफ्टरनुन, म बागचौर नगरपालिकाको मान्छे भारतको गुजरातदेखि सम्झिरहेको छु है, घरमा हुने सम्पूर्ण सबैजनालाई सम्झेको छु भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि सौरभजी होइन, सो सुनेर साथ दिनुभएकोमा। त्यसै गरी अमिना हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ, प्यारी सुशीला विश्वकर्मा, दादा राजखले मगर, त्यसै गरी विवश कुलुङ, पृथक टिका, तिलक विष्ट, रत्नबहादुर थापा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्नुभएको छ, सो धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी कर्णप्रिय केसी संगीत हुनुहुन्छ, दर्शन नमस्ते हजुर, म पनि आए है मनको भारी बिसाउने कार्यक्रम मार्फत, सन्चै त हुनुहुन्छ भन्नुभएको छ, ठिकै छ है हजुर। त्यसै गरी लेख्नु भएको छ, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीतकार, घर चाहिँ दाङ तुल्सीपुर, राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ है, धन्यवाद कर्णप्रियजी हजुरलाई पनि। रश्मी तामाङ हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, फ्रम सिन्धुपाल्चोक मेलम्ची बाह्र हाल केटीएम बुढा, केटीएम बुद्ध लेख्नु भएको छ है,
खाजा खानुभयो भन्नुभएको छ, बौद्ध लेख्नुभयो है, केटिएम बौद्धबाट चाहिँ हुनुहुँदो रहेछ, खाजा खानुभयो म पनि सुन्दैछु है भन्नुभएको छ, सुनेर साथ दिनुभएकोमा धन्यवाद रश्मि। काठमाडौँतिरको मौसम के छ है, सोता चाहिँ पानी परिरहेछ। रिमा थामी हुनुहुन्छ, लेख्नुभएको छ उहाँले, मिसु अल भन्नुभएको छ, धन्यवाद हजुर। मेनुका गङ्गा तामाङ है, गान्बा तामाङ, मेनुका गान्बा तामाङ हुनुहुन्छ, लेख्नु भएको छ, हेलो हेलो मी मेनुका गान्बा तामाङ शङ्खुवासभा चैनपुर पाँचबाट भन्नुभएको छ है। सो मेनुकाजी हजुरलाई पनि धेरै धेरै धन्यवाद है, सो हामीलाई सुनेर साथ दिनुभएकोमा। त्यसै गरी अर्को कमेन्ट लिइहाले राकेश श्रेष्ठ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्ते नमस्कार दिदी, सन्चै हुनुहुन्छ, खाजा खानुभयो भन्नुभएको छ, भइसक्यो मेरो हजुरको भयो कि नै, लेख्नु भएको छ, आफ्टर लङ टाइम पछि म्यासेज गरिरहेको छु, मिठो माया मिठो सम्झना अल, लेख्नु भएको छ एफएम अल फ्यामिलीलाई, इट्स मी नवलपुरको साथी, हाल चाहिँ केटिएमबाट भन्नुभएको छ है। सो राकेशजी हुनुहुन्थ्यो, उहाँलाई पनि कमेन्टको लागि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। सो अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, अब चाहिँ तपाईँहरूको म्यासेज कमेन्टहरू केही पनि लिँदिन है, निर्धारित समयले नेटवर्क काटेको छ, 4:56 स्टुडियोको घडीमा गइसकेको छ। जति पनि आजको बसाईमा साथीहरूले हामीलाई माया गरेर फोन गरेर कार्यक्रमलाई माया गरेर फोन गरेर मिठा मिठा प्रतिभाहरू सुनाउनुभयो, प्रतिभा सुनाउनुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु, अनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत अनलाइन वेबसाइट हाम्रो पात्रो मार्फत सुनेर साथ दिनुभयो, त्यसै गरेर मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी प्राविधिक पाटमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेट, मोबाइल सेट, अनलाइन वेबसाइटसम्म पुर्याउनका लागि मलाई भरपूर साथ अनि सपोर्ट दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पाट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

Time check. It's 6 p.m. अहिले साँझको 6 बजेको छ।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

0: नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको जिल्ला पूर्णकोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा भव्य रूपमा सम्पन्न। प्रधानमन्त्री शाहद्वारा साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र विस्तार गर्न निर्देशन। न्यायाधीश र सैनिक अधिकारीहरू बाहेक अरू राजनैतिक पदाधिकारी र कर्मचारीहरूको छानबिन नरोकिने। नकली भूटानी शरणार्थी प्रकरणमा कसुरदारहरूको सजाय निर्धारण आज नहुने। कालीकोटमा घटमा पीठो पिस्न गएका दुईजनाको पहिरोमा पुरिएर मृत्यु। रूसमा युक्रेनी ड्रोन आक्रमण, 4 जनाको मृत्यु, 7 जना घाइते। र इंग्ल्याण्डद्वारा आयरल्याण्ड संघको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट्स स्टाफ परिवर्तन हुने सम्भावना। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जिल्ला पूर्णखोप समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाभित्रकै स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा जनप्रतिनिधिहरू, संचारकर्मी, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था, सरकारवाला निकाय तथा सामाजिक संस्था क्षेत्र व्यक्तित्वहरूको पनि उल्लेख्य रूपमा सहभागी रहेको थियो। कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता कायम राख्न स्थानीय स्रोत साधनको प्रभावकारी परिचालन, समुदायमा स्वामित्व, सबै सरकारवालाहरूको सक्रिय सहभागिता तथा नियमित अनुगमनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड़ दिएका छन्। पूर्णखोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई यसलाई दिगो रूपमा कायम राख्नु सबैको साँझ जिम्मेवारी रहेको धारणा समेत व्यक्त गरिएको थियो। यस महत्वपूर्ण उपलब्धि हासिल गर्न जिल्ला स्वास्थ्य कार्यालय, सबै स्थानीय तह, त्यसै गरी संघ संस्था, महिला स्वास्थ्य स्वयं सेविका, विकास साझेदार संस्था र समुदायको निरन्तर सहयोग र समर्पणको विशेष प्रशंसा समेत गरिएको छ। कार्यक्रमको सफल व्यवस्थापन, समन्वय र प्रभावकारी सञ्चालनमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विशेष योगदान दिएको छ। कार्यक्रमको अन्त्यमा पूर्णखोप सुनिश्चितता तथा दिगोपनालाई प्रभावकारी सशक्त रूपमा अगाडि बढ़ाउने, प्रत्येक बालबालिकाले नियमित खोपको पहुँच सुनिश्चित गर्ने तथा आगामी दिनमा पनि सबै पक्षबीच सहकार्य समन्वय र प्रतिबद्धतालाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। सिन्धुपाल्चोक जिल्लाको कोदारी स्थित इकोमा सड़क भाँसिँदा तातोपानी नाका पूर्ण ठप्प बनेको छ। अरणीको लोग मार्ग अन्तर्गत भटेकोशी गाउँपालिका 2 कोदारीको इकोमा सड़क भाँसिएपछि नेपाल चीन जोड्ने तातोपानी नाका सोमबार पूर्ण रूपमा ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीको अनुसार आइतबार साँझ परेको अविरल वर्षापछि अरणीको राजमार्गको कोदारीको इकोको करिब 2 मिटर सड़क भाँसिएपछि सड़क आवागमनमा पूर्ण रूपमा रोक भएको छ। सड़क खुलाउन चरीकोड सड़क डिभिजन कार्यालयले सड़क भाँसिएको स्थानमा गिटी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाको जिलाधर क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन आवागमन अस्थायी रूपमा रोक लगाएको छ। वर्ष शुरू भएसँगै बीपी लोग मार्गमा हुन सकिने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधनलाई रोकिएको छ। रोशी खोलाको जिलाधर क्षेत्र भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी लोग मार्गमा सवारी साधन आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिनुभएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न, सतर्कता रहन र अध्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर 100 र ट्राफिक प्रहरीको नम्बर 103 सम्पर्क गर्न पनि आग्रह गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा वहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण बोर्ड सुदृढीकरणका लागि एक आवश्यक योजना अगाडि बढ़ाउनु पर्नेमा निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमा नै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको हो। वहाँले गुणस्तरीय प्रभावकारी र नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पताल बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको छ। सम्पत्ति छानबिन आयोगले राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन नरोकिने स्पष्ट पारेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लिएर विभिन्न भ्रम फैलिरहेको भन्दै आयोगले बहालवाला न्यायाधीश, नेपाली सेना तथा संविधानले छुट्टी व्यवस्था गरेका केही पदाधिकारी बाहेक अन्यको हकमा लागू नहुने बताएको छ। आयोगका अनुसार नेपाल सरकारको 2083 वैशाख 2 गतिको निर्णयबाट सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, छानबिन तथा प्रतिवेदन पेश गर्ने उद्देश्यका साथ सम्पत्ति छानबिन आयोगले गठन गरिएको छ। आयोगको गठन सम्बन्ध संविधान र कानून विपरीत रहेको दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले समेत दायर गरेको रिटमाथि सुनाई गर्दै सर्वोच्च अदालतले असार 26 गते अन्तरिम आदेश जारी गरेको थियो र महाअभियोगबाट पदमुक्त भएका, न्यायाधीशबाट पदमुक्त भएका न्यायाधीश वा सैनिक ऐन बमोजिम कार्यवाहीमा परेका व्यक्ति बाहेक अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा नपर्ने, पूर्व न्यायाधीशहरू लगायतका व्यक्तिलाई सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न, पेश भएका विवरणमाथि छानबिन नगर्न र कुनै पनि कानूनी कार्यवाहीका लागि सिफारिश नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको आयोगले उल्लेख गरेको छ। तर आयोगले आदेशमा उल्लेखित व्यक्तिहरूको बाहेक राजनीतिक पदाधिकारी र अन्य उच्च पदस्थ कर्मचारीको हकमा सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन पेश गर्ने कार्यमा कुनै पनि रोक नलगाएको स्पष्ट पारेका छन्। नकली भूटानी शरणार्थी प्रकरणमा कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणको सुनवाई पूरा नभएपछि हेर्दा हेर्दैका लागि भोलिका लागि पेशी तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले सोमबार राय माझी सहितका प्रतिवादीलाई दोषी ठहर गरिएको थियो। सो इजलासले आजको लागि सजाय निर्धारणका लागि पेशी तय गरिएको थियो। जिल्ला अदालतका सूचना अधिकारी केशव खतिवडाले आज सुनवाई पूरा नभएपछि हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखिएको जानकारी दिएको छ। नेपालको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 3 वर्षभन्दा बढ़ी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनाई हुनुपर्नेछ। फौजदारी कार्यविधि सुनाई गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्ने कानूनी प्रावधान बमोजिम अदालतले आजका लागि पेशी तोकिएको थियो। यस प्रकरणमा जिल्ला अदालत काठमाडौँले सरकारी कागजात कीर्ति गरेको अभियोगमा भूटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ। रिजालले शहीद दुलाल र सानु भण्डारी पनि कीर्तिको आरोपमा दोषी ठहर गरिएको छ। कालीकोटमा पानी घट्टामा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका 6 लालबहादुर साउद र मन्दिर साउन रहेका छन्। सान्नी त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पार्वती सिन्हाको अनुसार सोहीवडाको भुवारीपाटा भन्ने ठाउँमा रहेको पानी घट्टामा उनीहरू आज बिहान पिठो पिस्न गएका थिए र 81 माथिबाट आएको पहिरोले घट्टा सहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी नै रहेको छ। आत्मदाह गरेका मुगुका 25 वर्ष गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघटमा अन्त्येष्टि गरिएको छ र नेपालीले बिहिबार काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। सोक्रममा गम्भीर घाइते भएको उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याएको थियो। पीड़ित र सरकार पक्षबीच आइतबार मात्र 9 बजी सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो। लम्बो खबरमा अब विदेशको खबर। रूसमा आज भएको युक्रेनी ड्रोन आक्रमणमा परि 4 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। स्थानीय अधिकारीको अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपासमा केन्द्रित रहेको छ। क्रेमलिनको निरन्तर आक्रमणको जवाब स्वरूप युक्रेनले रूसमाथि ड्रोन आक्रमण बनाएको छ र कियेभले रूसी ऊर्जा संरचना र अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदम रूपमा व्याख्या गर्दै आएका छन्। हेलम्बो खबरमा अब खेल खबरमा इंग्ल्याण्ड र आयरल्याण्ड विरूद्ध लगातार 2 20-20 श्रृंखला गुमाएपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफमा परिवर्तन हुन सकिने संकेत देखिएको छ। विभिन्न स्पोर्टर रिपोर्टहरूको अनुसार सहायक प्रशिक्षक रायन ट्रेन ड्रोसेस र बलिङ प्रशिक्षक मर्ने मर्कोल टोली बीच बाहिरिन सकिने सम्भावना छ। यी दुवै परिवर्तन सम्झौता इंग्ल्याण्ड विरूद्धको एक दिवसीय श्रृंखलापछि समाप्त हुनेछ। लगातारको खराब प्रदर्शनपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीबीसीआईले टोली र सपोर्ट स्टाफको समीक्षा गर्ने भएको छ। टोलीको खराब फिल्डिङ पनि चिन्ताको विषय बनेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक रूप हुने पटक। पाल्चोकको जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा सभा सम्पन्न। प्रधानमन्त्री शाहद्वारा साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र विस्तार गर्न निर्देशन। न्यायाधीश र सैनिक अधिकारीहरू बाहेक अरू राजनीतिक पदाधिकारी र कर्मचारीको छानबिन नरोकिने। नकली भूटानी शरणार्थी प्रकरणमा कसुरदारहरूको सजाय निर्धारण आज नहुने। कालीकोटमा खतामा पिसो पिस्न गएका 2 जनाको पहिरोमा पुरिएर मृत्यु। रूसमा युक्रेनी ड्रोन आक्रमण 4 जनाको मृत्यु। र इंग्ल्याण्ड र आयरल्याण्डको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0116203269860982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
2: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेटी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
3: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
3: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोक गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
5: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।
6: यति बेला तपाईँ

आत्ताचा वायगो अशी जी बोलतो ना तगाई दोघाई.

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जय मसीह तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। रेडियो कार्यक्रम जीवनको वचनमा सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर यहाँको बीचमा हामी उपस्थित भइसकेका छौं। मलाई विश्वास छ हजुरहरूले आज पनि शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मैले धर्मशास्त्र बाइबलबाट पावलले लेखेको एपीसीको मण्डलीको लागि पत्रबाट म परमेश्वरको वचन यहाँहरूको बीचमा लिएर आएको छु। प्रेरित पावलले विभिन्न स्थानबाट पत्रहरू लेखेका छन् विभिन्न मण्डलीहरूलाई, विशेष गरी एउटा प्रेरितीय शिक्षाको विषयमा, मण्डलीले गर्नुपर्ने आचरणका विषयमा, त्यसै गरी व्यक्तिगत जीवनमा एउटा विश्वासीले कसरी आफ्नो जीवन यापन गर्नुपर्छ, त्यसै गरी संसारमा रहँदाखेरि एउटा धर्मी जीवन कसरी बिताउने, ख्रिस्ट जस्तै हामी कसरी आफ्नो एउटा पवित्र जीवन बिताउन सक्छौं भन्ने लगायतका यावत शिक्षाहरू पावलले मण्डलीका लागि पत्र मार्फत लेखेर सिकाएका छन्। त्यसै क्रममा एफिसी भन्ने मण्डली एउटा एफिसस भन्ने रोमी साम्राज्य अन्तर्गतको एउटा शहर थियो। उक्त शहर अहिले टर्की भन्ने देश अन्तर्गत पर्दछ। तत्कालीन समयमा ईस्वी सम्वत 60-61 बीचमा चाहिँ पावलले यो पत्र एफिसीको मण्डलीका लागि लेखेका छन्। अनि यो पत्र पावलले झ्यालखानाबाट लेखेका हुन्। उनी रोमी साम्राज्य अन्तर्गत, उनी रोम भन्ने एउटा शहरको एउटा झ्यालखानामा कैदीको रूपमा बन्दी रहेका थिए। उनी झ्यालखानामा रहँदै गर्दा पनि मण्डलीको बारेमा वास्ता गर्दै, मण्डलीको बारेमा चिन्ता गर्दै, विश्वासीहरूको उनीहरूको आत्मिक जीवनको बारेमा वास्ता गर्दै पावलले यो पुस्तक लेखेको हामी पाउँदछौं।

हामी धर्मशास्त्रबाट यो एफिसीको पुस्तक एक अध्यायबाट हामी पाठ गर्दै अध्ययन गर्दै अगाडि बढ्नेछौ। अध्याय एकको शुरूमा लेखिएको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। ख्रिस्टमा आत्मिक आशिष। हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहद्वारा ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो, किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रिस्टमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभयो, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रिस्टको अधीनमा आउन्। उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। तेरो पदमा, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। हामीले यति बेला एफिसीको पुस्तक एक अध्यायको एकदेखि चौध पदसम्म पाठ गर्यौं। यहाँ पाउलले एफिसीको मण्डलीलाई आत्मिकी वृद्धिका लागि, उनीहरूको आत्मिकी एकताको लागि, अनि उनीहरू येशू प्रभुमा को हुन् र उनीहरू कसरी चुनिएका छन् भन्ने कुरा बुझाउनको लागि यो पत्र लेखेका छन्। प्रियहरू, हामीले यो खण्ड अहिले पाठ गरेका खण्डबाट धेरै कुराहरू बताएको हामीले पाउँदछौं। विशेष गरी तपाई हामी जो अहिले वर्तमान मण्डलीलाई पनि यसबाट धेरै कुराहरू पावलले बताएका छन् अनि हामीले यहाँबाट धेरै असल कुराहरू सिक्न सक्दछौ जो तपाई र मेरो व्यक्तिगत जीवनसँग प्रत्यक्ष मेल खान्छ। प्रियहरू, जब पावलले यहाँ बताएका छन् कि हाम्रो प्रभु येशू ख्रिस्टले मण्डलीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुहुन्छ, येशू प्रभुले मण्डलीको वास्ता गर्नुहुन्छ, येशू प्रभु मण्डलीको शिर हुनुहुन्छ, येशू प्रभुले मण्डलीको हरेक अवस्था, कमी घटी, कमजोरीहरू अथवा दुर्बलताहरू, सबलताहरू सबै जान्नुहुन्छ, अनि उहाँले अहिले पनि मण्डलीको वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ, अनि आत्मिक आशिषहरू येशू ख्रिस्ट मार्फत मण्डलीले अहिले पनि प्राप्त गर्दछ भन्ने कुरा यस पुस्तकको तीन पदमा बताइएको छ। चार पदमा हामीले हेर्ने हो भने, उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई सुन्नु भएको छ। प्रियहरू, यो निकै महत्वपूर्ण पद हो। तपाईँ हामी मण्डलीमा कसरी आयौं? प्रियहरू, होला तपाईँ हाम्रो व्यक्तिगत जीवनमा धेरै किसिमका उतार चढ़ावहरू, धेरै किसिमको परिस्थितिहरू पार गर्दै तपाईँ र मैले येशू प्रभुको महसुस, उहाँको आवश्यकताको महसुस गरेर, हामीले पश्चाताप गरेर प्रभुलाई हामीले ग्रहण गर्यौं अनि मण्डलीमा हामी आयौं, अथवा येशूलाई तपाईँ र मैले आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्यौं। तर यो पुस्तकमा पावलले कसरी बताएका छन् भने, तपाई र हामी उत्पत्ति भन्दा अघिबाटै उहाँले चुन्नु भएको छ। यो एकदमै रहस्यको कुरा हो प्रियहरू। खासमा विभिन्न परिस्थितिबाट तपाई हामी गुज्रिन्छौं, विभिन्न उतार चढ़ावबाट तपाई हामी गुज्रिन्छौं अनि प्रभुलाई हामीले पाउँछौं अनि हामीलाई लाग्छ कि
सायद मैले यो कुरा नगरेको भए मैले यीशुलाई विश्वास गर्दैनथे होला, मण्डलीमा म आउन पाउँदैनथे होला, अथवा कतिपय समयमा तपाईँ हामीलाई लाग्न सक्छ कि सायद यो परिस्थिति मेरो जीवनमा नघटेको भए सायद मैले प्रभुलाई पाउँदैनथे होला भनेर एक किसिमको एउटा सोचमा तपाईँ हुनुहुन्छ होला। तर बाइबलमा यहाँ बताइएको छ कि तपाईँ र म परमेश्वरको अघिबाटकै एउटा चुनिएको व्यक्ति हौ। परमेश्वरले तपाईँ र म सृष्टि हुनुभन्दा पहिले, आमाको कोखमा हुनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई जान्नुहुन्छ, चिन्नु भएको थियो भन्ने कुरा यहाँ पनि बताइएको छ। विशेष गरी यो पुस्तकले उत्पत्ति भन्दा पहिले भनेको अर्थ सबै ब्रह्माण्डहरू सिर्जन भन्दा पहिले नै प्रभुले तपाईँ र मलाई चिन्नु भएको थियो भन्ने कुरा पनि बताइएको छ। यो एउटा रहस्यमय कुरा हो, यो एउटा परमेश्वर कति अद्भुत हुनुहुन्छ भन्ने कुरा हो। परमेश्वरले तपाईँ र मलाई कति वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो लागि कति पहिलेदेखि एउटा योजना बनाउनु भएको थियो भन्ने कुराको एउटा प्रतिबिम्ब हो प्रियहरू, कि उत्पत्ति भन्दा पहिलेबाट नै उहाँले तपाईँ र मलाई चुन्नुभयो। तपाईँले येशूलाई विश्वास गर्नु भनेको कुनै अकस्मात भएको घटना होइन प्रियहरू। येशूलाई तपाईँले विश्वास गर्नुभयो, उहाँलाई आफ्नो मुक्तिदाता भनेर छान्नुभयो, तपाईँले चुन्नुभयो, वास्तविक रूपमा तपाईँले येशूलाई चुन्नु भएको भन्दा पनि महत्वपूर्ण कुरा, तपाईँलाई प्रभु येशूले उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको, उहाँको योजनाको एउटा तपाईँ हिस्सेदार हुनुहुन्छ प्रियहरू। त्यसकारण आज हामी धेरैलाई सुसमाचार सुनाउँदछौ, धेरैलाई प्रभुको वचन सुनाउँदछौ, त्यही एउटा वचनले कतिजनाको हृदयमा परिवर्तन ल्याउँदछ अनि त्यो मानिसले प्रभुलाई ग्रहण गर्दछ। तर जति नै धेरै आश्चर्यपूर्ण कामहरू देखे पनि, जति नै धेरै चमत्कारहरू देखे पनि, खासमा परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू पनि हामीले देखेका छौं। हामीले देख्यौं येशू प्रभुले 5,000 जनालाई खुवाउनु भयो, तर त्यहाँ उहाँलाई साँचो रूपमा विश्वास गर्ने कतिजना थिए। जस जसले विश्वास गरे ती सबै अघिबाटै चुनिएका, अघिबाटै उनीहरूलाई परमेश्वरले उहाँको महान योजना अनुसार चुन्नु भएको थियो भनेर हामीले बुझ्न सक्दछौ। त्यसकारण प्रियहरू, आज तपाईँ र म येशू प्रभु सामु आएका छौं, उहाँलाई हामीले आफ्नो मुक्तिदाता भनेर स्वीकारेका छौं, त्यो महान एउटा अनन्त स्वर्गीय घरमा तपाईँ र हामी अब सदाका लागि वास गर्न गइरहेका छौं। तपाईँ र हामी आमाको कोखमा हुनुभन्दा पहिलेबाटै उहाँले तपाईँ र मलाई चुन्नु भएको थियो, उहाँले तपाईँ र मलाई चिन्नु भएको थियो। भजन संग्रहमा दाऊदले लेखेका छन् कि मेरो आमाको कोखमा हुनुभन्दा पहिलेदेखि नै तपाईँले मलाई चिन्नुहुन्थ्यो। वास्तविक रूपमा प्रभुले तपाईँ र मलाई उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको छ प्रियहरू। त्यसकारण तपाईँ हामी अनुग्रही हुनुपर्छ, उहाँको योजना तपाईँ र मेरो जीवनमा कति

सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। प्रियहरू, तपाई र हामी येशु प्रभुको त्यो एउटा अनन्त वचनसम्म, येशु प्रभुको त्यो मुक्तिको सन्देशसम्म पुग्नुभन्दा पहिलेदेखि नै हाम्रो जीवनमा जे जस्ता घटनाहरू भए, जे जति कुराहरू भए, त्यो सबै हुनमा प्रभुको एउटा योजना थियो भन्ने कुरा हामी बुझ्दछौ प्रियहरू। अनि यो एउटा असल योजना प्रभुले तपाईँ र मेरो जीवनमा ल्याइदिनु भएको छ। येशु ख्रीष्टद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। प्रियहरू, यो संसारमा अन्य कुराहरू भन्दा महत्वपूर्ण कुरा परमेश्वरको सन्तान हुनु हो। परमेश्वरको सन्तान हुनको लागि धेरै कुराहरू, हाम्रो त्याग बलिदान केही पनि चाहिँदैन। केवल येशूलाई विश्वास गरेको कारणले, प्रभुको अनुग्रहका कारणले, उहाँको प्रेमका कारणले आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरेका छौं। परमेश्वरको सन्तान हुने हक तपाईँ र हामीले प्राप्त गरेका छौं। अनि यो सबै के कारणले भयो भन्दा येशू प्रभुको अथवा परमेश्वर पिताको अपार प्रेमका कारणले। सोच्नुहोस् त, तपाईँ हामी कमजोर छैनौ, तपाईँ हामी अब निर्बल छैनौ, तपाईँ हामी अब दरिद्र छैनौ, तपाईँ हामी एउटा सर्वशक्तिमान परमेश्वरको सन्तान भएका छौ, जसले पर्वतहरूलाई आदेश दिनुहुन्छ अनि ती हटी जान्छन्, जसले समुद्रका छालहरूलाई आदेश दिनुहुन्छ ती शान्त भएर जान्छन्। त्यो परमेश्वर जसले आफ्नो वचनको शक्तिले सारा सृष्टि रच्नुहुन्छ, ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ, समय उहाँको नियन्त्रणमा छ, अनि आज ती महान परमेश्वरको सन्तान तपाईँ र म भएका छौं। कति एउटा हर्षको कुरा हो, कति एउटा आनन्दको कुरा हो। धेरै समय तपाईँ हामी आफूले आफूलाई निर्बल ठान्दछौ प्रियहरू, तर त्यो होइन। वचनमा यहाँ स्पष्टसँग बताइएको छ कि ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। सात पदमा यसरी लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँदछौ। आमेन। प्रियहरू, आज यो संसारमा मानिसहरू आफ्नो पापहरू धुनको लागि धेरै संघर्ष गरिरहेको हामी पाउँदछौ। मैले भर्खर मात्र एउटा समाचार हेरेको थिएँ कि विभिन्न देशबाट यात्रीहरू विभिन्न तीर्थस्थल धाउनको लागि कति समय, कति परिश्रम, कति त्याग उनीहरूले दिएर विभिन्न तीर्थस्थलहरू धाएको हामी पाउँदछौ। के का लागि? पाप मोचनका लागि। के का लागि भन्दा उनीहरूको आफ्नो मृत्यु पछिको त्यो एउटा अनन्त जीवनका लागि उनीहरूले एकदमै धेरै तपस्या गरेको हामी पाउँदछौ। एकजना व्यक्ति इण्डियाबाट जमीनमा पल्टिएर, लडीबुडी गरेर, पैदल यात्राबाट होइन तर जमीनमा पल्टिएर सुतेर, त्यसरी चाहिँ उनले धेरै लामो यात्रा, कष्टपूर्ण यात्रा गरेर तीर्थस्थलसम्म गएको हामीले पाउँदछौ। विभिन्न चाडपर्वहरू हामीले देख्दछौ जहाँ अनेकौं बोकाहरू, अनेकौं पाठाहरू, अनेकौं कुखुराहरूको बलिदान चढ़ाइन्छ, राँगाहरूको बलिदानहरू चढ़ाएको हामीले पाउँदछौ। हामीले नेपालका विभिन्न स्थानहरूमा ती बलिदानहरू यति धेरै भएको हामीले पाउँदछौ कि जसको हरेक पटक बहस हुने गर्दछ, हरेक पटक, हरेक वर्षमा त्यसका बारेमा चर्चा हुने गर्दछ। विभिन्न पशु प्रेमीहरूले यो त अति नै भयो भनेर त्यो एउटा चाहिँ त्यसका विरूद्धमा आवाज उठाएको पनि हामीले पाउँदछौ। यो सबै के का लागि त प्रियहरू? यो सबै आफ्नो पापको क्षमाको लागि, सुख शान्तिका लागि, अनन्त जीवनका लागि नै होइन र? तर धर्मशास्त्र बाइबलमा के बताइएको छ भने परमेश्वरको अनुग्रह अनुसार ख्रीष्ट येशूको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँदछौ। अनि त्यो क्षमा अनि त्यो मुक्ति र उद्धार चाहिँ हामीले सित्तैमा पाउँदछौ। प्रियहरू, येशू प्रभुको रगतद्वारा मात्रै पाप क्षमा छ, उहाँको रगतद्वारा मात्रै अनन्त जीवन सम्भव छ। मानिसको पाप क्षमाका लागि कुनै पनि साँडे अथवा बोकाको अथवा कुनै पनि पशु पंक्षीको रगतद्वारा मानिसको पाप क्षमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। तर मानिसको पाप क्षमाका लागि एउटा सिद्ध र निष्कलंक मानिसको बलिदान नै आवश्यक पर्दछ, र त्यो येशु प्रभु जो स्वर्गमा हुनुहुने परमेश्वर यस संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो। उहाँ निष्कलंक हुनुहुन्थ्यो, उहाँमा कुनै पनि किसिमको खोट

0: थिएन। उहाँ परमेश्वरको एउटा योजना अनुसार यो संसारमा आउनुभयो। सबै मानिसको पाप उहाँले कलवरी क्रूसमा बोक्नुभयो। उहाँलाई क्रूसमा एउटा दर्दनाक मृत्यु दिइयो। उहाँको कोखाबाट रगतहरू बगे। उहाँको मृत्युले आज सबै मानिसहरूको पापहरू क्षमा भएको छ। ज जसले उहाँलाई विश्वास गर्दछ, ज जसले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ, त्यसले अब मुक्ति र उद्धार सित्तैमा पाउँदछन्। बाइबलमा यही बताइएको छ, उहाँमा हामीले उद्धार पाउँदछौ। येशु ख्रीष्टको रगतद्वारा मात्रै हामीले उद्धार र मुक्ति पाउँदछौ अनि हाम्रो पापको क्षमा पाउँदछौ। अब तपाईँ र मैले परिश्रम गर्नु परेन। अब तपाईँ र मैले संसारमा बगाएका हरेक रगतहरू, पशु पन्छीका रगतहरू, तपाईँ र मैले गर्ने हरेक संघर्षहरू, ती धार्मिक विधि विधान कामहरूले मुक्ति र उद्धार पाउँदैनौ। तर येशुमाथि गरेको विश्वासका कारणले मात्रै हामीले मुक्ति र उद्धार प्राप्त गर्दछौ। यूहन्नाको पुस्तक एक अध्यायको बाह्र पदमा यहाँ यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। आमेन। येशुमाथि ज जसले विश्वास गरे, ज जसले उहाँको नाउँलाई ग्रहण गरे, येशु प्रभुले ती व्यक्तिहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आज तपाईँ र मैले कसमाथि विश्वास गरेका छौं प्रियहरू? हामीले ढुङ्गामा विश्वास गरेका छौं? हामीले पर्वतहरूमा, विभिन्न किसिमका संसारमा सृष्टि गरिएका थोकहरूमा विश्वास गरेका छौं? यदि निर्जीव कुराहरूमाथि हामीले विश्वास गरेका छौं भने हामीले आफूले आफूलाई प्रश्न सोध्नुपर्छ। तर यदि तपाईँले साँचो ईश्वरलाई विश्वास गर्नुभएको छ, जो तपाईँ र मेरो पापको लागि बलिदान हुनुभयो, येशु प्रभुलाई तपाईँले मैले विश्वास गरेका छौं भने तपाईँ निर्धक्क हुनुहोस्, तपाईँ निश्चिन्त हुनुहोस्, तपाईँ उत्साहित हुनुहोस् कि तपाईँ ढुक्क हुनुहोस्। तपाईँले साँचो परमेश्वरलाई विश्वास गर्नुभएको छ, जसबाट तपाईँले मुक्ति र उद्धार पाइसक्नु भएको छ, जसबाट तपाईँले आफ्नो पापको क्षमा पाउनु भएको छ र परमेश्वरको सन्तान हुने अधिकार पनि प्राप्त गर्नु भएको छ। प्रियहरू, हामी अगाडि पढ्दै जाने हो भने यहाँ लेखिएको छ कि किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आउन्। प्रियहरू, तपाईँ र हामी एक न एक दिन हामी परमेश्वरको अधीनमा आउनै पर्छ। संसारमा भएका कोही पनि मानिस यस्तो छैन जसले सृष्टिकर्ताको, त्यो एउटा महान परमेश्वरको न्याय सिंहासनलाई छल्न सक्नेछ, तर सबैले त्यो परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्दछ र परमेश्वरको अगाडि आफ्नो जीवनमा गरेका हरेक कुराको सफाई दिनुपर्ने हुन्छ अनि परमेश्वर हामी बीचमा न्यायकर्ता भएर उभिनुहुनेछ। वचनमा भनिएको छ, सृष्टिमा भएका यावत थोकहरू येशु प्रभुले नै रचना गर्नुभयो अनि सबै थोक उहाँद्वारा र उहाँकै लागि बनाइए। अनि एउटा यस्तो समय आउँछ जब यो सारा संसार सकिएर जानेछ, सृष्टि पतन भएर जानेछ। हामीले देखेको संसारभरि अहिले जति पनि विकृति छ, अन्याय अत्याचार छ, पाप छ, यी सबैको इन्साफ एक दिन अवश्य पनि हुन्छ। त्यो न्याय सिंहासन अगाडि ख्रीष्ट हाम्रो लागि न्यायकर्ताको रूपमा उभिनुहुनेछ। उहाँमाथि विश्वास गर्ने र उहाँको नजिक भएकाहरूलाई उहाँले आफ्नो दाहिने बाहुलीपट्टि राख्नुहुनेछ र जस जसले उहाँलाई चिनेका छैनन्, ज जसले उहाँलाई इन्कार गरेका छन्, ती व्यक्तिहरूलाई उहाँले पछ्याउनुहुनेछ, छुट्याउनुहुनेछ र अन्तिम न्यायमा ती व्यक्तिहरू पर्नेछन् जो बाइबलमा भनी अनुसार एउटा दोस्रो मृत्यु हो। तपाईँ र हामी अनुग्रही हुनुपर्दछ कि, तपाईँ हामी धन्यवादी हुनुपर्दछ कि प्रियहरू, तपाईँ र मैले त्यो अनन्तको दण्ड भोग्नुपर्ने छैन, त्यो अनन्तको मृत्यु तपाईँ र मैले भोग्नुपर्ने छैन। येशु ख्रीष्टमा विश्वास गरेको कारणले गर्दाखेरि मृत्यु पश्चातको त्यो अनन्त जीवन पनि तपाईँ र हामीले प्राप्त गर्नेछौ। वचनमा बताइएको छ, हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्दछौ कि प्रियहरू, तपाई र हामी येशु प्रभुको एउटा महिमा देख्न सकौं, उहाँको प्रशंसा गर्न सकौं भनेर उहाँमाथि हामी आशा राख्नेहरूलाई परमेश्वरले पहिले नै चुन्नु भएको छ भनेर बताइएको छ। त्यसकारण तपाईँको मेरो जीवनमा परमेश्वरको योजना कति महान छ भन्ने कुरालाई हामीले यहाँबाट हेर्न सक्दछौ प्रियहरू। अब म अन्तिम पद पढेर आजको यो वचन सक्नेछु। 13 र 14 पद यहाँ लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यो, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। प्रियहरू, तपाईँ र मैले जब परमेश्वरको त्यो मुक्तिको सुसमाचार सुन्यौं, तपाईँ र मैले जब उहाँको सत्य वचनलाई आफ्नो जीवनमा धारण गर्यौं र उहाँमाथि हामीले विश्वास गर्यौं, परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको दोस्रो आगमन नहुँदासम्म पवित्र आत्मा दिनुभएको छ। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तर अधिकारको बहिना हुनुहुन्छ। आमेन। मुक्तिको कार्य हामीले पूरा नगरेसम्म अर्थात मृत्युसम्मै तपाईँ र हामीले हाम्रो विश्वासलाई बचाइराख्नु निकै आवश्यक छ प्रियहरू। तपाईँ र हाम्रो विश्वासमा हामी कतै पनि ढलपल नभइकन अझै जोसिलो भएर यो कुरालाई मनन गर्दै कि परमेश्वरले तपाईँ र मलाई कति प्रेम गर्नुभएको छ, कति अनुग्रह गर्नुभएको छ भन्ने कुरालाई बुझेर उहाँमाथि विश्वास गरिराख्नु निकै महत्वपूर्ण छ। मृत्युले नलगेसम्म, हाम्रो दौड़ हामीले नसकेसम्म, हाम्रो जीवनको अन्तिम सासम्म, जसरी पावलले भन्दछन्, मैले उत्तम लड़ाई लड़ेको छु, मैले आफ्नो दौड़ सिद्ध्याएको छु। प्रियहरू, आज तपाईँ र म यही वचनबाट उत्साहित हौ कि प्रभुले तपाईँ र मलाई गर्नुभएको अनुग्रह कति महान छ। त्यो एउटा सित्तैको अनुग्रह, सित्तैको मुक्ति र उद्धार तपाईँ र मैले प्राप्त गरेका छौं। यो कुरालाई मनन गर्दै आज हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौ। हुन्छ, प्रभुको वचन यो सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जीवनको वचन कार्यक्रमबाट बिदा हुन्छु। हस्त जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो। ख्रिस्ट विभाजन रेखा मुसुला जयमसी तथा लासु फ्याफुलो नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अंक 37 श्री रंगित स्वागत मुला नियुक्त तामाङ तिनी गा युहन्ना 9 अध्यायला याकर्की अभिलेख च्याबडी से मुला जहाँ यसु से केव ज्ञाम नोन कानो ताबा याकर्की जन मिदा फान्सुजी चु कथाला दुखद पक्ष चुहिन बकी चु ब्योन मी रंगला कानो फन ग्याम फान्सु बेन थेला आमा आवासे तिगा ताबा मुबिस सार्वजनिक रूप स्वीकार लाभरी अस्वीकार लजी युहन्ना 9 अध्यायला 19-21 चु एनी गदिलान जा हिन्ना तिक चु लानन काना नोब हिन्ना थेरङ विषम दान्दे चा चुसी खारङ लसी म्याङजी न्योजी जमहेन जे थेला अब आमा से चुराङ बिसी बिजी हिन्ना चु गन्नन जा हिन्ना नामन काना मुला तर चुमी खल्सी खान्न लसी मखमजी बिबा ताम गन्दा थारे चु दिम छोसी जिन्बा मी हिन्ना थेसी राङला बारेरी राङसेन खम्बला थेत बासेलमा रङसिनी रङनिसे थेनन न्वेगो आमा आबा सत्य पाङबरी लोङमुला टिक्द विषम थेनी गदेदा थाहा मुबा कि थेरङ लामा थेनी गदेदा सभाघर ग्याम तेला चुदा स्वीकार लबरी देन पछ्याउला बारी मैब गदेदा लोङबरी सैतानसे हाम्बा प्रयास लमुला सभाघर याकर्की धार्मिक संस्था मुबा जहाँ थेनी गदेसे बाइबल ग्याम धर्मशास्त्र उद्धित लमुला थेन्दी फिर्क्याब्ला रूपी परमेश्वरलाई उपासना लमुला तसै जब साँचो मसिहा यसु ख्रिस्ट मृङ्गसुमुला थेनी गदेला वास्तविक रङ प्रकट तामुला थेनी गदेसे रोध अस्विका जेखेन आलनी थेनी गदेसे चुदा रङला प्रभुला रुबी पछ्याउला जो हलाइदयन दण्ड पिनमा छनोट लजी जब रङ सभागर्ग्याम तेमुला मिसे रङदा सार्वजनिक ग्ला गदेरी ब्रजिबा म्याङसी अभिवादन लसेला आरेमुला युहान चौध अध्यायला छ यसुजे छुरङ बिसी सुम्जी परमेश्वर मुभ ग्लारी बोर्बा ज्ञाम सत्य ओचे जुनी गानोन हिन्ना नाग्याम बाहेक खालाइ नोन परमेश्वर अब मुभा ग्लारी निभा निवारी अखाम यसु ख्रिस रोरी सासो विश्वास लबगदे गुम विभाजन रेखा मुसुला थेन रे जो जेखेन धार्मिक हिराई अभ्यास कदे द गति ग्याम गुजरबलाबा जीवा मुला रोग्याम याङ वास्तविक इसाई गदे हाला हिन्बा बिसी पत्ता लगाइदिमुला थेनी गदे थे हिन्बा जोसे रङला तीन ग्याम यसु दा पछ्याबला बारी रोजबला मुला परिणाम गदे द प्रभा आलाना थेने गदे रो प्रति लप शिवरी वफादार मुला मती सात अध्याय एक्काइस नदा प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी नदा प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी वाङबरी अहम तर स्वर्गरी धनछबा नाला आवासी कुलबा ताम ध्यानमा मिजे ओङला याकर्की दिन यसु बादलरी दोला थे दिन रोसी रोध साचिन रङला प्रभुला रूपी मोसेबा बेनन्द भेला लसुला यसुजे रङ श्यामन बाबा कदे हालताला हरेक हप्ता मण्डली ल सेवा कदे उपस्थित तबा छोना रे आराधनारी वैगोब कदे घोसुगो थेन जे झापरी थेन जे अध्यायरी याङला तस्विर कदे पोस लसुगो जेरी बाइबल पद संलग्न मुला मती पाँच अध्याय एघार इन्जे बाह्र न त विश्वास लबसे लामा मि गजेसे एनी गदे त खिसी लला दुख पिन्ना ओछे लुसिला ताम पाङसी इनु गदिला विरोधी जम्मन नाइब ताम लमै नोन एनी गदेसे परमेश्वर ग्याम मलम याङला तसै नोन एनी गदे लानन ताङ्गो तिग्द विश्राम स्वर्गरी एनी गदेसे ग्रेन इनाम याङला एनी गदे भन्दा नचला अगम भक्त दा नोन थेनी गदेसे चुरङ लसिन दुख पिन्मुबा
2: टाइम चेक इट्स 7 PM
4: अहिले साँझको 7 बजेको छ।

0: आज काठमाडौँ सहित 34 जिल्लामा बाढ़ीको जोखिम।
1: सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौं।
0: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग।
2: राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
0: एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति, इलाममा सड़क भासिदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छूट घोषणा।
3: यसैभन्दा दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
0: र बैंकको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी गाउँपालिका 6 स्थित बुहारी पाटामा पानी मा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: हिजो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 जनाको थियो भने आज थप 29 चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते हुनुभएको छ। त्यस गरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रुमबाट चाहिँ सबै 77 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको डोरपाटा नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। कास्कीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल बिरेढाँटी गान्द्रुक सड़क बगाएपछि गान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलडाँडामा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यस्तै रसुवाको लेन्दी खोलामा लेदो सहितको बाढ़ी

0: पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरुङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको वहाव बढ़ेपछि रसुवागढी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँचथर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाण्डौ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खुलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखसभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ मकुमनपुर बारा पर्सा रौतहट चितवन काठमाडौँ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ीविज्ञ सौहार्द जोशीले भन्नुभयो,
1: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश अथवा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
0: काठमाडौँका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएनसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
2: प्रमुख संचार माध्यमहरूको गेटमा चाहिँ शंकास्पद हिसाबले चाहिँ गाड़ीहरू टेर्स्याएर आतंकित बनाउने, मिडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मिडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ। यसले चाहिँ राज्य सत्तामै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
0: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्योगले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएनसँग बताउनुभयो।
2: पार्किङ गरेर छोडिएको पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको धनी वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाई, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौ नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइराला कुइजालासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको क्लोक

0: जानकारी अनुसार आगलागी बैंकको क्लोकप्रिय चातु चौक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तितै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समातेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्समा स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराती पाउने एक बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले दुई र स्पेनले एक पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सी 31 गते बुधबार मध्यराती पाउने एक बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने एक बजे अमेरिकामा हुनेछ।
1: शंकास्पद गाड़ी पार्किङपछि सुरक्षा चुनौतीको बहस।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
1: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग, रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
4: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भाटभटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा व्यवहारिसी अवस्थामा सवारी साधन छोड़िएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको कांग्रेस महामन्त्री गुरु घिमिरे।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो। तर यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्साइयो राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
4: नेकपा एमालेले यस्ता गतिविधि

0: दिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तोलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
1: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य जवाफदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
2: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ। यो अरूले त्यस्तो गर्दैन, यसमा जे भइराखेका छ सबै सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
0: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासुपाको ठहर छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो,
3: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छँदैछ त। कानून छँदैछ नि, कानूनी राज्यमा सधैँ कानून माथि हो नि, होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
0: लोकतन्त्रमा बोल्न पाउने, विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
5: पोछेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं, होइन।
4: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
17: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
18: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश सनले सल्यानको वागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नुभएको छ।
20: हाम्रो आफै इक्विपमेन्टहरू छन् सकभर यो विपदको हातमा। तपाईँको बाढी पहिरोले बाटोहरू रोक्ने होइन, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
21: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
20: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ। सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
21: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
20: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन। यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिहरू हुनुहुन्छ होइन, उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्डै यही नगरपालिकाभित्र 59 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ। हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले। कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
21: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा वर्षा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन?
20: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सिडिओको अध्यक्षतामा हुन्छ, त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोभिडका कारणले एउटा थिलो थिलो परेको यो बागसुर नगरपालिका झन्नै हामी कहाँ कोभिडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्नै झन्नै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौँ र कसरी सहज बनाउन सकिन्छ होइन, कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
1: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। इलाममा सड़क भाषिदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी
14: टाइम चेक, इट्स 8 PM।
22: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: नमस्कार नमस्कार।
1: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
0: मलाई त भजन कीर्तन साह्रै मनपर्छ, लैनु गाउँ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामिङ लामा। आज विक्रम सम्बत 2083 साल असार 30 गते मंगलबार, आषाढ कृष्णपछि औंसी तिथि, इस्वी सन् 2026 जुलाई 14 तारीक, नेपाल सम्बत 1146 तथलाग। आज बिहान सूर्योदय 5:18 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 7 बजेको समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। पहिरोमा परेर दुईजनाको मृत्यु, देशभरका मुख्य राजमार्ग ठप्प, कोशीमा पानीको बहाव बढ़्यो, खतराको सतह नाग्यो, 38% बढ़्यो, 11 महिनामा 21 खर्ब 20 अर्ब भित्रियो, राहदानी सेवा सञ्चालनमा हिजोदेखि नयाँ प्रणालीको शुरूआत, हर्मुजा जलमार्गलाई लिएर अमेरिका इरान थप तनाव, भारतको फोहोर प्रशोधन केन्द्रमा पहिरोमा 9 जनाको मृत्यु, 14 जनाको उद्धार, र विश्वकप 2026को सेमीफाइनल, सबैभन्दा बलियो फ्रान्स, कमजोर अर्जेन्टिना। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आगमनमा रोक लगाएको छ। काभ्रेको रोशी गोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाड़ी आवागमन अस्थायी रूपमा होल्ड गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले सड़क मार्ग सुरक्षित रहेको पुष्टि हुनसाथ अर्को सूचना निकालेर गाड़ी आवागमन पुनः सञ्चालन गरिने बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 7 प्रदेशमा सुविधा सम्पन्न वर्ण अर्थात जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको छ। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानकर्षण गराउनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बाहिरङ्ग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको छ। एउटा स्वास्थ्य संस्थाले विकास गरेको उत्कृष्ट र असल अभ्यासले अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिनुहुँदै उहाँले प्रतिष्ठानको नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानून बमोजिम समाधानका लागि पहल गरिने बताउनु भएको छ। छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाई, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्धन र पूर्वाधार विकास सम्बन्धी सुझाव प्रस्तुत गर्नुभयो। कालीकोटको सानी त्रिवेणी गाउँपालिका छ काभ्री खोलामा पहिरोले पूरिएर हिजो 2 जनाको ज्यान गएको छ। हिजो दिउँसो पानी घटनामा पिठो पिस्न गएका बेला पहिरोले पूरिएर सान्नी त्रिवेणी छ धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पिठो पिसिरहेका बेला माथिबाट आएको पहिरोले पूरिएका दुवैजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताउनु भएको छ। घटना भएको स्थान प्रहरी चौकी मेहल मुढ़ीबाट 10 किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षा, बाढ़ी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। हिजो साँझ 7 बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार कान्ति, लोकपथ, गण्डकी, काली गण्डकी करिडोर र कर्णाली राजमार्ग
लगायतका दर्जन भन्दा बढ़ी महत्वपूर्ण सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। निरन्तरको वर्षासँगै नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत दुईन खोला नजिकै गएको पहिरो हटाएर गैराती 10:30 बजेदेखि यातायात सेवा सुचारू गरेको छ। तुइन खोला क्षेत्रको पहिरो हटाएर बीच बाटोमा अलपत्र परेका सवारी साधन सहित एम्बुलेन्सलाई गन्तव्यमा पठाएको सड़क डिभिजन कार्यालय भरतपुरका सड़क सुपरभाइजर शुक बहादुर गुरूङले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका जोड्ने छोटो दूरीको कान्ति लोक पदसड़क खण्ड ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाण्डुर टाकुर्चे र भालु खोलामा आएको पहिरो खसेका कारण यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ। बागमती प्रदेशकै फाखेल कुलेखानी सड़क खण्ड र हेटौडा काठमाडौँ जोड्ने सिस्नेरी खण्ड पनि पहिरोका कारण बन्द भएको छ। सम्भावित भारी पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे